0: दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते है। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़ती स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई की है से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ हैं शारीरिक अपांगता होए से भी बची सका जाता है।
5: जानकारी रहक चाहे कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल INF नेपाल बांके द्वारा जनहित में जारी संदेश।
6: अया कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244 98580 81244।
9: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै NPL नाक कान घाँटी इन्डोस्कोपी, PTA कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 532780।
10: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ, कति यही पुरानो

0: उनु आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895067682।
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 9769411786 र 9824392377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान: मध्यपश्चिम पोलिक्लिनिक प्राली, नेपालगञ्ज 10, बाँके सदर लाइन, टाङा स्ट्यान्ड नजिक। समय: नाम दर्ता तथा अन्य जानकारीका लागि समय: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 9861414900।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना: नेपालगञ्ज 10, बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
9: आन्तरिक किचलो: रासोपाभित्र भागभन्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
10: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो तैमासमा घर जग्गा कारोबारमा करिब

0: 6% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कंगोमा इबोला महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेट बढाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रीसमा डढेलुसँगै विषाक्त धुवाको खतरा बढेपछि घरभित्रै बस्न चेतावनी।
0: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाडी घोषित।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदैको प्रसंग।
2: नागरिकता, लालपूर्जा र सीमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयको माग सरकारले सम्बोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढाउने र सुस्ता सुरक्षालाई थप मजबुत, सीमा सुरक्षालाई थप मजबुत बनाउने तयारी गरेको हो। हिजो प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने, आवश्यकता अनुसार थप गस्ती बढाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घरधुरी छन् र नागरिकताविहीन व्यक्तिको संख्या कति छ भन्ने किङ विवरण संकलन गर्न गाउँपालिकालाई पत्रचार समेत गरिसकेको छ। यसका लागि वडा कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली गठन गरिएको छ। आन्दोलनका संयोजक बाबु खाँका अनुसार नागरिकताविहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र सुरु हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता वितरणको काम अघि बढाइने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै 50 भन्दा बढी सुस्तावासी केही दिन अघि काठमाडौँमा धरना र प्रदर्शनमा उत्रिएका थिए।
1: चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा देशभर घर जग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा 1,83,90 करोड रूपियाँ बराबरको घर जग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो। राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा घर जग्गा कारोबारको संख्या 6.42% बढेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% बढेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि 1.60% बढेको छ। घर जग्गा कारोबारबाट संकलित राजस्व 23.72% र पुँजीगत लाभ कर 31.42% बढेको छ। यसै गरी घर जग्गा क्षेत्रमा प्रभाव भएको बैंक कर्जा पनि 5.55% बढेको राष्ट्र बैंकले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सबैभन्दा धेरै 33.01% बढेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.79% घटेको छ।
2: काभ्रे प्लाञ्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनसिपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका 5 रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका 4 स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अङ्क प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रीन बिन्सको नमुना परीक्षण, ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ। उहाँले महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
1: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटीसहित विधान तह खडा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटीसहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरूरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिक्का बन्ने धेरैले राय राखेका छन्।
2: आन्तरिक एकताको सम्भावना छिन बनेको निष्कर्ष निकाल्दै काँग्रेस इतर पक्षले महाराजगंजको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छन्। हिजो उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जिन्दी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यभाग सुम्पिनुभएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगतै विस्तारित बैठक सुरु भएको हो। यसले गर्दाखेरि काँग्रेसभित्र आन्तरिक तिक्तता बढेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार गर्न नसक्दा आन्तरिक कलह थप बढ्ने देखिएको हो। काँग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्रै नभई पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
3: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
2: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले काँग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सीआईएनसँग कुरा गर्दै काँग्रेस सहमहामन्त्री फर्मुल्ला मन्सुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।
4: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक हुँदैन, त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जस्तो गरिरहेको छ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसैमा, पक्रुस् त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त।
5: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किन्यो भने 55 कार्यरत छन् म लगायत। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ।
2: समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति, वैदेशिक अनुदान 8 यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग ओ तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध
2: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी ओ बनाई कृषि पेसा हे मर्यादित बनाएक उद्यमशीलता विकास कैके रोजगारी सृजना करी ओ कराई
1: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
2: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
1: सफल उद्यमी बनी हो व्यवसाय हे निरन्तरता दी आगे बढाई हो बढाइक लगाई कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई
2: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संगे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा
1: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके
3: पनि पहिलो पृष्ठमा प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्नै प्रश्न शीर्षकमा खबर प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसुल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकका लागि पनि मौसमी महसुल दर लगाउने तयारी गरेको छ 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा चर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र बर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको खबरमा उल्लेख छ त्यस्तै सरकारले एडिबीसँग थप 25 अर्ब सहुलियत ऋण लिने शीर्षकमा पनि खबर प्रकाशित छ त्यस्तै गोर्खापत्रको भित्र पृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ बजेट सभा लामो समयसम्म छलफल सुरु हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सभामा टेबल हुँदैछ असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ त्यस्तै विपद व्यवस्थापनको तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध हुने जोखिम बढिरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि 3 चरणको तयारी पूरा गरेको छ त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव महिला मजदुरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सप्तरीको खबर प्रकाशित छ
4: कान्तिपुरको पहिलो पृष्ठमा भागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुङ्गो नलाग्दा शाहपक्षले दिन सकेन नाम कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वत पदमुक्त हुने प्रावधान विधानमा राखेको छ चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पदमुक्त हुने व्यवस्था गरिएको हो त्यसै गरी पहिलो पृष्ठमै तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जाडेले काठमाडौँबाट लेख्नु भएको खबर छ आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादनमूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको, आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बालेनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसंग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुवरको खबर छापिएको छ। चालु आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताकै सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको असार 20 सम्ममा 26.70 अर्ब रूपियाँ अनुदान प्राप्त भएको छ। त्यसै गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सड़क विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सड़क 4 लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई। गत वर्ष यो बेला धान रोपाई 45% पुगेको थियो। चालु आर्थिक वर्षको असार तेस्रो सातामा मुलुकभरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति लागत 2.5 गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाडौँ तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाडौँलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा सुरु गरेको हो। तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीमा 51 वटा स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। बर्खासँगै बढ्दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कंगोमा 1,561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ। टर्कीको अङ्कारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। ट्रम्प प्रशासनले इरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छन्। अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डढेलोको कहर समेत सामना गर्नु परिरहेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनका केही दिन यता भीषण डढेलो लागेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढेको भन्दै 100 अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो 6 महिनामा 300 भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्र संघीय बाल कोषले जनाएको हो।
4: साझा खबरमा अब खेल खबर। अमेरिकाको डालास स्थित स्टेडियममा भएको फिफा विश्वकप 2026 अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जित निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुङ्गिएको छ। सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो। अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ। यसैबीच विश्वकपमा आज भने 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 5:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ। यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ। त्यसै गरी आज राति 5:10 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ र नेपाल प्रिमियर लिग एनपीएल 2026 मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी बन्नुभएको छ। साविक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20,00,000 रूपैयाँमा अनुबन्ध गरेको हो।
3: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगंज 10 बाँके सदर लाइन टाँगा स्ट्यान्ड नजिक। समय नाम दर्ता तथा अन्य जानकारीका लागि समय बिहान 10 दिउँसो 3 सम्पर्क नम्बर 9861414 1900।
4: मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ।
6: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किन्यो भने 55 कार्यरत छन्। म लगायत
3: काठमाडौँभित्रमा या बाहिर?
6: हजुर, काठमाडौँभित्रमा मात्रै। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन् होइन। हप्तामा एकचोटि गार्बेज लिन आउँछ, हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या। यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ होइन। अब भन्नुहुन्छ तपाईँले बायोडिग्रेबल नन बायोडिग्रेबल प्रडक्ट्सहरू छुट्याएर राखिदिनुहोस् होइन। त्यो छुट्याएर राखेको 15 लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले? त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन, म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला होइन। यी सबै कुराहरू चाहिँ हामी मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँको फेस गर्दै हामी अगाडि बढ्छौँ।
3: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू, उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको चुनौतीहरू कस्ता, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त
6: होइन। त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ, नभएको होइन। नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रतिमा हेर्ने हो भने यदि 8-9 जब फ्याक्टर बाहेक नेपालमा रेसिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन क्या। हामी हजुरलाई रिफन्ड पनि गर्छौँ र हामी गरिरहेको पनि छौँ। सधैँभरि तपाईँको उच्च खाने कुरा जान्छ भने हुँदैन, त्यसमा चाहिँ हजुरको कस्तो चाहिँ हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन।
3: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन, त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि।
6: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको,
3: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ?
7: अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामीले चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको
6: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्च हेर्ने भन्ने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ कुबन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेडियस गर्दा चाहिँ झन्डा झन्डै तपाईँको काठमाडौँको एभ्री नुक्स एन्ड कर्नर भ्याउँछौँ होइन त्यसमा चाहिँ तपाईँको हामीले 5 to 6 किलोमिटर चाहिँ विदिन हाफ एन आवरमा जान्छ होइन त्योभन्दा माथिको चाहिँ हजुरको 8 भयो भने चाहिँ 40-45 मिनट्सको भयो र त्योभन्दा माथि भयो भने चाहिँ हाम्रो 1 घन्टासम्मको समय डेलिभरीमा आएकै हुन्छौँ हामीले होइन त्यो गेस्टलाई क्लेरिफिकेसन गराएर नै हामीले सामान पठाउने हुन्छ है तर नेपालमा चाहिँ यो ट्राफिक व्यवस्थापन होइन उच्च र गुणस्तरीय नहुँदाखेरि चाहिँ अहिले पनि तपाईँ जानुहोस् तपाईँले हार्डली सिंहदरबार त्रिपुरेश्वर बानेश्वर बाहेक ट्राफिक लाइटहरू कहीँ पनि चलेको पाउनु हुँदैन क्या यो चाहिँ एउटा स्याड पार्टै हो नेपालको लागि होइन हामीले जति गर्न खोज्दाखेरि पनि हामी सक्सेस नहुने कारणहरूमा चाहिँ कहीँ कतै काठमाडौँको सडकहरू
3: युवा व्यवसायी मनी श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
4: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति
3: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ्दै काङ्ग्रेसभित्र आन्तरिक किचलो रासुपाभित्र भागभण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने
4: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार 7 क्षेत्र भने ऋणात्मक वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै
3: कंगोमा इबोला महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेट बढाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन ग्रीसमा डढेलुसँगै विषाक्त धुवाको खतरा बढेपछि घरभित्र बस्न चेतावनी
4: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाडी घोषित
3: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं यो कार्टुन राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा प्रति व्यङ्ग्य गर्न खोजेको जस्तो देखिन्छ रासुपाको पहिलो महाधिवेशनमा रासुपाका सभापति रवि लामी छानेले भाषण गर्दै गर्दाखेरि जति बेला पनि बल रासुपाका नेता तथा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहमा मात्रै पास गर्छु भन्ने अभिव्यक्ति निकै चर्चाको विषय बनेको थियो तर रासुपाले अहिले केही निर्देशन पालना नगरी संसदीय दलको नेता हटाउन सकिने भन्दै विभिन्न विषयहरू बाहिर आइरहेका छन् तल यस्तो लेखेको छ एकजना प्रम लेखेको टेबल छ माथि एकजना व्यक्तिले एउटा पेपर देखाउँदै केही भनिरहेको जस्तो देखिन्छ तल यस्तो लेखिएको छ भनेको मानेन भने बल पास गर्दिन भन्न खोज्या जस्तो पो छ त
4: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार
10: अब प्रस्तुत छ पश्चिम डायरी

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: कर्णाली विकास बैंक घोटाला प्रकरण, अझै सुरु भएन मुद्दाको सुनवाई। लुम्बिनी प्रदेशको अर्थतन्त्र 9 खर्ब 36 अर्ब पुग्ने अनुमान।
0: बाँकीमा 2 चक्ला वन थपिए, करिब 20,000 हेक्टरमा दिगो वन व्यवस्थापन। 43,000 हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने शिक्षा आयोजनाको आधा मात्रै काम सम्पन्न।
1: बाँकेको डुडुवा र राप्ती सुनारी गाउँपालिका जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा। फत्तेबाल आँखा अस्पतालमा 1,00,000 बिरामीको उपचार।
0: र पश्चिम नेपालको विद्युत आपूर्ति सुधार गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन। कर्णालीमा बाल मृत्युदर उच्च, 1,000 जन्ममा 22 शिशुको मृत्यु।
2: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल अषाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 23 गते मङ्गलबार, आज नेपालगञ्ज क्षेत्र आसपासको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 34 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर केही ठाउँमा बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मध्य प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: कर्णाली विकास बैङ्क घोटाला प्रकरणमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा दायर गरिएको मुद्दामा हालसम्म पनि सुनवाई सुरु हुन सकेको छैन। गत वर्ष सावन 14 गते 3.25 अर्ब रुपैयाँ बिगो दावी गर्दै 109 जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। मुद्दा दायर भएको करिब 1 वर्ष पुग्न लाग्दा पनि सुरुमा पक्राउ परेका 4 जना प्रतिवादीमाथि थुन्चेक बहस भई आदेश भए पश्चात कुनै सुनवाई नभएको उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिनुभयो। विष्टका अनुसार गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा अदालत र सरकारी वकिलको कार्यालयमा आगजनी भएपछि मिसिलहरू जलेको र पुनः मिसिल सिर्जना गर्ने समय लागेको छ। यसका साथै अहिलेसम्म सबै प्रतिवादीहरू हाजिर नभइसकेकाले पनि सुनवाई सुरु नभएको उहाँले बताउनुभयो। अहिले पनि अधिकांश प्रतिवादीहरू फरार नै रहेको र उनीहरूको नाममा म्याद तामेली गर्ने क्रममै रहेको विष्टले जानकारी दिनुभयो। अहिलेसम्म करिब 35 जना जति प्रतिवादीहरू हाजिर हुनुभएको छ। मुद्दाको सुनवाईका लागि सबै प्रतिवादीहरू हाजिर हुनुपर्छ। हाजिर नभए पनि उनीहरूको नाममा म्याद तामेली भइसकेपछि मात्रै सुनवाई अघि बढ्छ, विष्टले भन्नुभयो। कानुनी प्रक्रियामा म्याद तामेली भन्नाले अदालत, न्यायिक निकाय र अर्धन्यायिक निकायबाट जारी भएका सूचना समन उपस्थित हुन आउने आदेश वा म्यादलाई सम्बन्धित व्यक्तिको हातमा वा निजको घरमा रितपूर्वक बुझाउने प्रक्रियालाई बुझाउँछ। यो प्रक्रिया पुरा भएपछि मुद्दा मात्र मुद्दाको सुनवाई अगाडि बढ्ने गर्दछ। सबै प्रतिवादीहरूको नाममा म्याद तामेल गर्ने भनेर प्रतिवादीहरूको ठेगाना रहेका जिल्लाहरूमा भने पठाइसकेको विष्टले जानकारी दिनुभएको छ। केही तामेल भएर पनि आउने क्रम रहेको र केहीका हकमा ताकेता भइरहेको पनि उहाँले बताउनुभयो। बैङ्क घोटाला प्रकरणमा 4 पक्राउ परेकामा गत सावनमै अदालतले थुनचेक आदेश जारी गर्दै पूर्व अध्यक्ष पुष्पति दयाल मिश्रसहित 3 थुनामा पठाउने आदेश समेत दिएको थियो। सो आदेशअनुसार मिश्रसहित पूर्वाध्यक्ष राजेन्द्र वीर राय, बैङ्कका कर्मचारी वेद प्रकाश सिंह ठकुरीलाई थुनामा पठाउने आदेश गरेको हो। यता बैङ्कका बचतकर्ताहरूले भने बचत फिर्ता नपाउँदा र राष्ट्रिय बैङ्कले कुनै निकास पनि नदिँदा सक्दा छटपटीमा रहेका छन्। कर्णाली विकास बैङ्क समस्याग्रस्त घोषणा भएपछि राष्ट्र बैङ्कबाट उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको थियो। उक्त समितिलाई बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाउनुको साथै बैङ्कलाई सुदृढीकरण गर्ने उपाय सुझाउने जिम्मेवारी पनि दिएको छ। शोभमोजिम समितिमा सुरुमा निक्षेपकर्ता शेयर दिए बैङ्कले सञ्चालन गर्ने विकल्प समेत प्रस्ताव गरेको थियो। वीरेन्द्र जैसीले मिसन टुडेमा खबर लेख्नु भएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालको राष्ट्रिय लेखा तथ्याङ्क राष्ट्रिय प्रतिवेदन अनुसार वार्षिक आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको कुल गृहस्थ उत्पादन उपभोक्ताको मूल्यमा 9.36 अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष 2081-82 प्रदेशको कुल गृहस्थ उत्पादन 8.83 अर्ब रहने संशोधित अनुमान गरिएको थियो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशले राष्ट्रिय कुल गृहस्थ उत्पादनमा 14.2% योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 प्रदेशको योगदान 14.3% रहने संशोधित अनुमान गरिएको थियो। राष्ट्रिय स्तरमा आर्थिक वर्ष 2082-83 उपभोक्ताको मूल्यमा कुल गृहस्थ उत्पादन 66 खर्ब पुग्ने अनुमान गरिएको छ। त्यसमध्ये बागमती प्रदेशको 24.23 अर्ब, कोशी प्रदेशको 10.43 अर्ब, लुम्बिनी प्रदेशको 9.36 अर्ब पुग्ने अनुमान गरिएको छ। यता राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालको राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रको आकार 66 खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। उपभोक्ताको मूल्य मापन गरिएको कुल गृहस्थ उत्पादनका आधारमा यो अनुमान गरिएको हो। आर्थिक वर्ष 2081-82 अर्थतन्त्रको आकार 61.99 अर्ब रुपियाँ रहेको संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष 2080-81 57.60 अर्ब रुपियाँ रहेको विवरण सार्वजनिक गरिएको छ। यता जिडिपी सेवाको क्षेत्रको योगदान 61.8 पुग्ने अनुमान गरिएको छ। प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान समेत गरिएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ।
0: दिगु वन संरक्षण र व्यवस्थापनका लागि बाँकी जिल्लामा चालु आर्थिक वर्ष 2082-83 दुई चक्ला वन थप गरिएको डिभिजन वन कार्यालय बाँकीले जनाएको छ। डिभिजन वन कार्यालय बाँकीका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शङ्कर प्रसाद गुप्ताका अनुसार रापी सुनारी गाउँपालिकाको माथेबास शमशेरगञ्ज क्षेत्रमा यसअघि एकमात्र चक्ला वन रहेकोमा चालु आर्थिक वर्षमा थप 2 वन निर्माण गरिएको छ। उहाँका अनुसार यस वर्ष राप्ती सुनारी 3-4 भुवर भवानी तथा वडा नम्बर 1 खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकीमा चक्ला वनको संख्या 3 पुगेको छ। सिनियर डिभिजनल वन अधिकृत गुप्ताका अनुसार माथेबास शमशेरगञ्ज चक्ला वन क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठुलो चक्ला वन हो। 31 सामुदायिक वनलाई समेटेर 22,578 हेक्टरफलमा फैलिएको यस वनमा वैज्ञानिक तथा व्यावसायिक वन व्यवस्थापनको अभ्यास समेत हुँदै आएको छ। पश्चिम डायरीमा गौशालामा क्षमताभन्दा बढी गाई भएपछि व्यवस्थापनमा चुनौती।
5: हाम्रो गौशालामा प्रतिदिन एभरेज खर्च 1,00,000 रुपियाँ भन्दा बढी छ। 5-6 ट्राली भन्दा बढी गौमाताको लागि घाँस, यो पराल भुसा लाग्छ। 1 क्विन्टल भन्दा बढी पिना चोकर यस्तो मिलाएर लाग्छ। हाम्रो गौसेवकहरूलाई 40 बढी गौसेवक छन्, उनको खर्च छ। अब खर्चको एभरेजमा अनि सहयोग सरकारी सहयोगको एभरेजमा त्यही उठको मुखमा जिरा जस्तो छ।
0: लगायतका खबर सुनाउन आज बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
6: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
6: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
9: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
8: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
9: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
8: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
9: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
8: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
9: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
8: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
9: 24 घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध।
8: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-0000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: यो कृष्णसार FM
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
8: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। छाडापशु चौपायाले किसानका बालीनाली नष्ट गर्ने र सडक दुर्घटनाको जोखिम बढाएपछि बाँकेका स्थानीय तहहरूले केही वर्ष यता गौशाला निर्माण गरेर गाई संरक्षण गर्दै आएका छन्। तर गौशालामा क्षमताभन्दा बढी गाई भएपछि व्यवस्थापनमा निकै चुनौती थपिएको छ। निशु जोशीको रिपोर्ट।
9: बाँकेको राप्ती सुनारी, नरेनापुर र डुडुवा गाउँपालिकामा सञ्चालित 8 गौशालामा अहिले 2651 भन्दा बढी छाडा गाई संरक्षण गरिएका छन्। तीमध्ये सबैभन्दा ठूलो राप्ती सुनारी गाउँपालिका 2 शमशेरगञ्ज स्थित मंगल राधिका सदानन्द गौशालामा करिब 900 गाई राख्ने क्षमता भए पनि अहिले 1100 हाराहारीमा गाई रहेका छन्। गौशालाका गाई सेवक तथा महन्त प्रीतम दास ती अधिकांश गाई सडकबाट उद्धार गरिएको बताउनुहुन्छ।
10: त्यो सबै गाई त्यो बाटाका छाडा गाई हुन्। कसैको बाली नाली नुकसान हुँदै थियो, कोहीले बोट बिरुवा लगायो खाइदिन्थे, यो यस्तो गाई माता हुन्। यो गाई माताको कारणले जनताको नुकसान हुँदै थियो, जनताको कारणले यो गौ माताको नुकसान हुँदै थियो। मान्छे दुध खान्छन्, दुध दिनेसम्म गाईलाई पाल्छन्, खुपै सेवा गर्छन्, राम्रो राम्रो मिठो मिठो खुवाउँछन्। दुध बन्द भएपछि बाटोमा छोडिदिन्छन् मर्नका लागि, त्यो घाममा भोकै प्यासै बस्छन्, मरिहाल्छन्। थाहा पाएपछि यो गौशालाको स्थापन गरेर यहाँ बाटोका सबै छाडा गाई ल्याएर सेवा गर्दैछौँ।
9: राप्ती सुनारी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले संकलन गरेका छाडा गाई यहीँ ल्याएर राख्ने गरिएको छ। गाईको संख्या बढेसँगै गौशालाको खर्च पनि बढ्दो छ। महन्त दासका अनुसार स्थानीय तहबाट प्राप्त हुने सहयोग पर्याप्त छैन। गाईको आहारा र कर्मचारीको पारिश्रमिकमै दैनिक 1,00,000 रुपियाँ भन्दा बढी खर्च हुने गरेको छ।
10: स्थानीय सरकारहरूको सहयोग त अब त्यही उँटको मुखमा जिरा जस्तो छ। 2-4 वर्षमा 150,000 दिदिए उनलाई त्यस्तै ठुलो कुरा लाग्छ। फेरि यहाँ हाम्रो गौशालामा प्रतिदिन एभरेज खर्च 1,00,000 रुपियाँ भन्दा बढी छ। 5-6 ट्राली भन्दा बढी गौमाताको लागि घाँस, यो पराल भुसा लाग्छ। 1 क्विन्टल भन्दा बढी त्यो खालि पिना चोकर यस्तो मिलाएर लाग्छ प्रतिदिन। चावल हाम्रो गौसेवकहरूलाई 40 भन्दा बढी गौसेवक छन्, उनको खर्च छ। अब खर्चको एभरेजमा अनि सरकारी सहयोगको एभरेजमा त्यही उँटको मुखमा जिरा जस्तो छ।
9: हाल गौशालामा 40 जना कर्मचारी छन्। 174 हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा खुला जमिन भए पनि थपटहरा र जनशक्तिको भने अभाव नै छ। गौशालाभित्र 10 बिघा क्षेत्रफलमा घाँस खेती गरिएको भए पनि यो पनि पर्याप्त छैन।
10: कहाँ पुग्छ? 1000 गाई छन् यिनलाई पुग्दैन। खालि त्यो दुध दिने जो बच्चाहरूकोमा आमाहरू छन् उनलाई त हरियो घाँस पुग्छ, बाँकी सबैले कहाँ पुग्छ?
9: गौशालामा कार्यरत कर्मचारीहरूका लागि यी गाई परिवारका सदस्य सरह बनेका छन्। सडकमा घाइते, अशक्त र गर्भवती अवस्थामा भेटिएका गाईको उद्धारदेखि टुहुरा बाछाबाछीलाई बोतलबाट दुध खुवाएर हुर्काउनेसम्मको जिम्मेवारी उनीहरूले सम्हालिरहेको गौरी आचार्य बताउनुहुन्छ।
11: सडकमा एक्सिडेन्ट भएको गाईहरू त ल्याएर छोडिदिनुहुन्छ, तिनै मध्ये कुनै गाईहरू अब त्यस्तो बच्चा पेटमा भएको अवस्थामा पनि आएको हुन्छ। त्यो गाई 2-4 महिनामै पनि अब बच्चा दिएर अब तिनीहरूको मृत्यु भइहाल्छ। अब त्यस्तो गाईलाई हामीले आफै दुधहरू खुवाएर पनि हाल्नु हुन्छ। बच्चाहरू आफ्नै बच्चा जस्तो गर्छ होइन, यिनीहरूको सेवाको लागि मैले आफ्नो बच्चालाई टाढा राखेको छु। यिनीहरूलाई खुवायो भने बच्चाहरूले पाए जस्तो लाग्छ। कि
9: गौशाला सञ्चालनसँगै सडकमा छाडा गाईको संख्या केही घटे पनि समस्या पूर्ण रूपमा समाधान भइसकेको छैन। नेपालगञ्ज उपमहानगरपालिकाले सडकबाट नियन्त्रणमा लिएका गाईलाई कान्जी हाउसमा राखेर पछि राप्ती सोनारी गौशालामा पठाउने गरेको छ। तर खुला सीमाका कारण नयाँ छाडा गाई थपिने क्रम भने रोकिएको छैन। नगर प्रहरी प्रमुख सूर्य बोगटीका अनुसार गौशालाले अब थप गाई ल्याउन नसक्ने अवस्था आएको जनाएको छ। अब सडकमा भेटिने गाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता नेपालगञ्ज उपमहानगरपालिकालाई छ।
12: 185 हेक्टर नेपाल सरकारले गौचरणको लागि भनेर त्यहाँ चाहिँ दिएको रहेछ राप्ती सोनारीमा। नगरपालिकाले पनि सम्झौता 200 गाईसम्म हामीले त्यहाँ राख्ने भए त 220 गाई लग्यौँ, अब त्यहाँ पनि नल्याउनु भनिसक्यो।
9: राप्ती सोनारी गाउँपालिकाले गौशाला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आर्थिक सहयोग र घाँसको बिउ वितरण गरिरहेको जनाएको छ। नरेनापुर र डुडुवाका गौशालामा पनि क्षमता र स्रोतको अभाव उस्तै छ। दुध दिँदासम्म घरमा पालिने र खेतीपातीमा काम लाग्दासम्म जतन गरेर गाई गोरु बुढेसकालमा सडकमा छोड्ने प्रवृत्ति नरोकिएसम्म गौशालामाथिको चाप अझै बढ्ने देखिन्छ।
13: रेडियो रिपोर्टपछि अब बाँकी खबर। कर्णाली प्रदेशमा नवजात शिशु तथा 5 वर्ष मुनिका बालबालिकाको मृत्युदर राष्ट्रिय औसतभन्दा अझै उच्च रहेको देखिएको छ। संघीयता कार्यान्वयनसँगै स्वास्थ्य संस्था विस्तार भए पनि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कमजोर हुँदा बाल मृत्युदर अपेक्षित रूपमा घट्न नसकेको पाइएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 प्रतिवेदनले औँल्याए अनुसार नेपालभर प्रति 1000 जीवित जन्ममा 17 नवजात 27 शिशु तथा 31 जना 5 वर्ष मुनिका बालबालिकाको मृत्यु हुने गरेको छ। तर कर्णालीमा प्रति 1000 जीवित जन्ममा 22 नवजात शिशुको मृत्यु हुने गरेको छ भने शिशु मृत्युदर 29 र 5 वर्ष मुनिका बालबालिकाको मृत्युदर 38 पुगेको छ। स्वास्थ्यकर्मीका अनुसार दुर्गम बस्तीमा स्वास्थ्य संस्थासम्म सहज पहुँच नहुनु, विशेषज्ञ चिकित्सकको अभाव, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणमा कमी तथा कुपोषणका कारण बाल मृत्युदर उच्च रहेको हो। मिसन टुडेमा नन्दराम जैसीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
14: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
15: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
16: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
17: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
18: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
19: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारातोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
20: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
21: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9580303479 र 9840821380।
22: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
23: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
22: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
23: सम्पर्क 97051148470।
22: सोफा हब नेपालगञ्ज,
23: विश्वासमा नम्बर 1,
22: क्वालिटीमा सबैभन्दा बेस्ट।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले अनुरोध गरिन्छ साथै उपमहानगरले

0: रवि महाउत नगर प्रहरी जवान, मोबाइल नम्बर 9822 58 29 83।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेपालगञ्ज स्थित फतेबालाख अस्पतालबाट चालु आर्थिक वर्ष 82-83 एघार महिनामा करिब 1,00,000 बिरामीले आँखाको उपचार सेवा लिएका छन्। अस्पतालका प्रबन्ध निर्देशक डाक्टर कौशल वर्माका अनुसार चालु आर्थिक वर्षको गत 11 महिनामा यो अस्पतालले 98,396,000 आँखाका बिरामीको उपचार गरेको जनाउँदै तीमध्ये 9,078 जनाले शल्यक्रिया सेवा लिएका छन्। त्यसै गरी सो अवधिमा शल्यक्रिया सेवा लिएका 9,078 जनामध्ये 6,890 जनाले मोतियाबिन्दुको अपरेसन समेत गराएका छन्।
4: बाँकेको राप्ती सुनारी गाउँपालिकाको अगैया राप्ती नदीमा भीमकाय बाँध बाँध्ने र जिल्लाका करिब 43,000 हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने भन्दै निर्माण थालिएको सिक्टा सिँचाइ आयोजना 2 दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन सकेको छ। आर्थिक वर्ष 2061-62 पूर्वपश्चिम राजमार्ग नजिकै पर्ने अगैया 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँकेका राप्ती सुनारी जानकी बैजनाथ डुडुवा नरेनापुर खजुरा गाउँपालिका कोलपुर तथा नेपालगञ्ज उपमहानगरपालिकाका 42,766 हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ पुर्याउने सुविधा गराउने लक्ष्य रहेको थियो।
3: हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्ती सुनारी गाउँपालिका जोड्ने राप्ती नदी स्थित सिधनिया घाटमा पक्की पुल निर्माणका लागि पिलर र स्यामको काम करिब अन्तिम चरणमा पुगेको छ। उता ऊर्जा जलस्रोत मन्त्री सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पश्चिम नेपालको बाँके बर्दिया रोल्पा दाङ प्युठान लगायत जिल्लाको विद्युत आपूर्ति वितरण र देखिएका समस्याबारे जानकारी लिनुको साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिनुभएको छ। अधिकार कर्मीहरूले बाँकेको डुडुवा गाउँपालिका 6 आसमानपुर स्थित जयन्दु बाल सुधार गृहको अवलोकन गर्दै सरकारवालासँग छलफल समेत गरेका छन्। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
4: कर्णाली विकास बैङ्क घोटाला प्रकरण अझै सुरु भएन मुद्दाको सुनवाई। लुम्बिनी प्रदेशको अर्थतन्त्र 9,36,000,000,000 पुग्ने अनुमान।
3: बाँकेमा 2 चक्ला वन थपिए, करिब 20,000 हेक्टरमा दिगो वन व्यवस्थापन। 43,000 हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने सिक्टा आयोजनाको आधा मात्रै काम सम्पन्न।
4: बाँकेको डुडुवा र राप्ती सुनारी गाउँपालिका जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा। फतेबाल आँखा अस्पतालमा 1,00,000 बिरामीको उपचार।
3: र पश्चिम नेपालको विद्युत आपूर्ति सुधार गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन। कर्णालीमा बाल मृत्युदर उच्च, 1,000 जन्ममा 22 शिशुको मृत्यु। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै रामप्रसाद र म राकेश पनि बिदा हुन्छौँ। आज असार 23 गते मङ्गलबार 7 जुलाईको दिन सबैका लागि शुभ रहोस्।
4: नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081 532 375।

0: Celebonia. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस्, बाँकी र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान: मध्य पश्चिम पोलिक्लिनिक प्राली, नेपालगञ्ज 10, बाँके सदर लाइन, टाङा स्ट्यान्ड नजिक। समय, नाम दर्ता तथा अन्य जानकारीका लागि समय: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 9861414900।
5: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना: नेपालगञ्ज 10, बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
7: आज म एकदम खुसी छु।
8: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भुल्लिनै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
8: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज बाह्र मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
8: ल ल हुन्छ हुन्छ ल।
9: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
10: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
9: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
10: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
9: कर तिरौ समयमै, विकास गरौ सँगै।
10: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
9: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
11: यो कृष्णसार एफएम
12: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: lip on ya.
1: Extreme energy drink.
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: नमस्कार, रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम शिक्षाका कुराको नयाँ अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। म लक्ष्मी तिमल सिन्हा। कार्यक्रम शिक्षाका कुरा हरेक साताको मंगलबार बिहान 7:20 बजेदेखि 7:40 बजेसम्म प्रसारण हुने गर्छ। तपाईँ हामीलाई रेडियो कृष्णसार 94 MHz साथसाथै रेडियो कृष्णसारको फेसबुक पेज, युट्युब च्यानल र टिकटकमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। साथै तपाईँ हामीलाई हाम्रो पात्रोमा लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। श्रोताबिन, आजको कार्यक्रम शिक्षाका कुरामा हामी नेपालगञ्ज फुलटेक्रामा अवस्थित सिद्धार्थ विद्या सदनका गणित शिक्षक अर्जुन तमौली सरसँग कुराकानी गर्नेछौँ। यो कुराकानी यहाँलाई कस्तो लाग्छ, कृपया सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। अहिलेलाई उहाँलाई अहिलेको लागि भने अर्जुन तमौली सरलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ सर।
2: धन्यवाद।
1: आउनुहुन्छ?
2: हजुर।
1: केमा व्यस्त हुनुहुन्छ हजुर?
2: अहिले पढाइमै व्यस्त छ।
1: स्कुल चल्यो?
2: हजुर।
1: ओके, अब यहाँले गणित विषय पढाउनुहुन्छ, गणित विषय आफैमा पनि विद्यार्थीहरूको दिमागमा एउटा भूत जस्तो बनेर के आउगुजी जस्तो बनेर बसिरहेको विषय पनि हो। यहाँले यो विषय अध्यापन गराउने कुराको सुरुवात चाहिँ कसरी गर्नुभयो?
2: अब सानैदेखि, अब सबभन्दा पहिला त 9-10 पढ्दाखेरि मलाई गणित विषय भन्ने एकदम इन्ट्रेस्ट लाग्ने कुराहरू थियो। त्यति बेला त्यति अहिलेको जुन फेसिलिटीहरू छ, एआई प्लस तपाईँको यो सफ्टवेयरहरू, विभिन्न सफ्टवेयरहरू पनि छ, त्यति बेला अपडेटेड थिएन। तर अहिले चाहिँ अपडेटेड भएर झन् इन्ट्रेस्ट बढिरहेछ। त्यसले गर्दा अब मलाई पनि लाग्छ कि बच्चा जुन हावा भूत सम्झिरहेछ नि गणित विषयलाई, त्यो गणित विषय भन्ने एकदम इन्ट्रेस्टिङ र मजाको विषय हो। त्यसलाई अलिकति धैर्यपूर्ण भएर विद्यार्थीहरूले ध्यान दिएर पढिदिए अथवा ग्रहण गरिदियो भने एकदमै लाभदायक र जीवन उपयोगी शिक्षाहरू पनि त्यसैमा हुन्छ।
1: अब ठ्याक्कै एआईको कुरा, प्रविधिको कुरा यहाँले जोडिहाल्नु भयो, अनि यो अभिभावकको लागि चाहिँ प्रविधि, फोन, ल्यापटप लगायतका यी कुराहरू चाहिँ टाउको दुखाइको विषय बनेका छन्। उहाँहरूलाई चाहिँ के लाग्छ भने यो फोनकै कारणले, ल्यापटपकै कारणले, ट्याबकै कारणले मेरो छोराछोरीले चाहिँ राम्रोसँग पढाइमा कन्सन्ट्रेट गर्न सकिरहेको छैन भन्ने एउटा खालको उहाँहरूलाई त्यो टाउको दुखाइको विषय बनिरहेछ एकातिर, भने अर्कोतिर हजुरहरूले प्रविधिको प्रयोग गरेर चाहिँ गणित विषय अझ राम्रो र फेसिनेटिङ तरिकाले सिकाउन सकिन्छ भन्ने कुराहरूको वकालत गर्दै हुनुहुन्छ। यो चिजको कसरी तालमेल मिलाउने होला, अभिभावकहरूलाई चाहिँ कसरी सम्झाउने होला कि प्रविधिले यसरी सहयोग गर्छ भनेर?
2: प्रविधिको अब जस्तै अहिलेको हेर्नुभयो भने तपाईँको शिक्षक, जुन शिक्षित गार्जेनहरू छन् नि, अभिभावकहरू शिक्षित, तिनीहरूले चाहिँ अब प्यारेन्ट्सहरूलाई आफै थाहा छ कि आजको जमानाको भनेको एआईकै जमाना हो। तिनीहरूले आफै आफ्नो छोराछोरीहरूलाई दिएका हुन्छन् मोबाइलहरू, तिनीहरूले आफै सर्च गरेर आउँछन्। कतिपय विद्यार्थीहरूले त नयाँ कुरा लिएर आउँछन्, हामीलाई उल्टै सिकाउँछन्, सर यस्तो मैले लिएर आएँ नयाँ कुरा, यो चाहिँ मेरो प्यारेन्ट्सले देखाउनु भयो भन्ने कुराहरू। अब कतिपय हुन्छन् अब जस्तै अशिक्षित भए, अब तिनीहरूतिर अब जानुभयो भने तपाईँको मेन यता फुलटेक्रा भन्दा नि उता गाउँतिर जानुभयो भने त्यतातिर अहिले विकसित समाज भएको छैन भन्ने कुरा छ। त्यसले गर्दा उता चाहिँ एकदम गाह्रै भइरहेको छ। यता हेर्नुभयो भने एआई टुलहरू पनि गार्जेनले नै दिइरहेको छन्। त्यसलाई चाहिँ अब झन् राम्रो कुरामा, अब झन् राम्रो स्थितिबाट ल्याउनु खोज्नुभयो भने तपाईँको स्कुलले पनि साथ सहयोग गरेकै छ, किनभने स्कुलले स्मार्ट क्लासहरू लगायत आइसिटी कम्प्युटर ल्याबहरू पनि छ। त्यसले गर्दा पनि अब विद्यार्थीको मन चाहिँ के छ, हरेक कुरा अब हामीले नयाँ तरिकाले, नयाँ प्रविधिको तरिकाले हेर्नुपर्छ भन्ने कुरा छ।
1: अभिभावकले चाहिँ यो कुराहरू सहजै, यतातिरको कुरा ठ्याक्कै अलिकति स्कुल आसपासको कुरा गर्नु भने अहिलेसम्म सहजै उहाँहरूले पनि बुझिरहनु भएको?
2: हजुर, एकदम
1: ठ्याक्कै। अघि हजुरले एउटा कुरा भन्नुभएको थियो कि यो विद्यालयले पनि यो कुरालाई चाहिँ प्रमोट गरिरहेछ भन्ने कुरा, ठ्याक्कै विद्यालय, यहाँको विद्यालयले चाहिँ कस्तो खालको प्र्याक्टिस गरिरहेछ विद्यार्थीलाई पढाउने कुरामा, प्रविधिको प्रयोग गर्ने कुरामा विद्यालयले गरेका प्रयासहरू के छन्?
2: अब विद्यालयमा हाम्रो हेर्नुभयो भने तपाईँको स्मार्ट क्लास छ, प्लस तपाईँको कम्प्युटर ल्याब छ, अनि तपाईँको हजुरको आफ्नै विद्यालयको एप छ एउटा, त्यसमा तपाईँको के भन्छन् होमवर्क्सदेखि लिएर तपाईँको डिजिटल के भन्छन् प्रेजेन्टेसनदेखि लिएर, कति बेला विद्यार्थी स्कुलमा आयो, कति बेला घर पुग्यो, अथवा कति बेला स्कुलबाट यहाँबाट निस्कियो भन्ने कुराहरू, सबै डिटेलहरू चाहिँ प्यारेन्ट्सको एपमै जान्छ। त्यतिसम्म हाम्रो प्रविधि चाहिँ बढेको छ अहिलेसम्मको
1: पढाउने कुरामा पनि।
2: पढाउने कुरामा पनि अब तपाईँको कम्प्युटर ल्याबमा प्लस साइन्स ल्याबमा, अब कम्प्युटर ल्याबमा भन्ने जानुभयो भने तपाईँको नयाँ कुरा, अहिलेको जुन प्रविधि हेर्नुभयो भने ल्याङ्ग्वेज कुराहरू हुन्छ नि, ल्याङ्ग्वेज सिकाउने कोडिङहरू, तिनीहरू पनि अलिकति विस्तृत रूपमा अहिले चलिरहेका छ भन्ने कुरा छ।
1: अघि ठ्याक्कै यहाँले भन्नुभएको थियो यो कहिलेकाहीँ विद्यार्थीहरू आफैले पनि मैले यो कुरा चाहिँ थाहा पाएर आएँ भनेर सेयर गरेको कुराहरू हुन्छ। विद्यार्थीहरूले प्रविधिको प्रयोग गर्दै गर्दा नयाँ नयाँ एआई टुलहरू चाहिँ एक्सप्लोर गर्ने, त्यो एक्सपेरिमेन्ट गर्ने कुराहरू हुन्छ, त्यसबाट उनीहरूले नयाँ कुरा सिक्ने थाहा पाउने कुरा त भइ नै हाल्यो। यद्यपि अब शिक्षकहरूलाई चाहिँ एउटा तपाईँहरूको आफ्नो एउटा टाइम सेड्युल हुन्छ हरेक कुराहरू, चाहे त्यो अब शिक्षक त शिक्षक मात्रै पनि त हुन्न नि, घरको जिम्मेवारी हुन्छ, विद्यालयको जिम्मेवारी हुन्छ, ती सबै कुराहरूले गर्दाखेरि यो अहिले ठ्याक्कै जुन खालको प्रविधिको प्रयोग गरेर अब शिक्षालाई अलिकति माथि उठाउने कुराको बहस चलिराख्दाखेरि शिक्षकहरूलाई चाहिँ प्रविधिको ज्ञान, प्रविधिबाट कसरी शिक्षा अझ प्रभावकारी तरिकाले प्रदान गर्न सकिन्छ भन्ने कुराको महसुसीकरण चाहिन्छ कि चाहिँदैन, के छ अवस्था
2: अहिलेको अवस्था? हेर्नु भने प्रत्येक शिक्षकलाई तपाईँले प्रविधि नभई नहुनेछ, किनभने अहिले भर्खर अब मैले अहिले अस्ति ट्रेनिङ गरेर आएको थिएँ, त्यति बेला अब म्याथको ट्रेनिङ नै थियो, त्यति बेला म्याथकै ट्रेनिङमा सिकाउनु भयो। अब कतिपय कुराहरू हामीलाई पनि नथाहा पाएको कुराहरू पनि त्यहीँ ट्रेनिङमा सिकाउनु भयो। अब जस्तै तपाईँले म्याथमा हेर्नुभयो भने तपाईँले जियो जेब्रा भन्ने एउटा वेबसाइट छ, एप पनि छ, त्यसलाई लिएर मात्र पढाइन्थ्यो। तर त्यो वेबसाइटमा गयो भने त्यहाँ हामीले कमसे कम 10+ वेबसाइट हामीले पायौँ। अब 10+ वेबसाइट पाउँदाखेरि हामीले फरक फरक टपिक्सहरूलाई फरक फरक तरिकाले पढाउन सिक्न पायौँ। अब त्यो कुरा अब विद्यार्थीतिर गयो भने विद्यार्थी झन् इन्ट्रेस्ट आउँछ। अलिक प्लस तपाईँको शिक्षकको स्किल डेभलपमेन्टहरू, पर्सनल डेभलपमेन्टहरू, धेरै कुराहरू हुन्छ। र अहिलेको जमाना भनेकै अहिलेको चलेको भनेको एआई अथवा प्रविधिका खालका टिचिङ मटेरियल्सहरू हो। तपाईँले अहिले पुरानो ट्रेडिसनल वेमा पढाउनु भयो भने विद्यार्थी पनि अब त्यस्तो पढ्न इन्ट्रेस्ट देखाउँदैन, प्लस तपाईँको स्कुलले पनि तपाईँलाई त्यो वेमा हेर्न चाहँदैन। त्यसले गर्दा प्रविधि भनेको सबभन्दा अनिवार्य रूपमा र चाहिने चिज वस्तु नै भनौँ शिक्षकलाई
1: हो। यो खालको महसुसीकरण तपाईँले त गर्नुभयो, यद्यपि विद्यालयले पनि त्यो वेमा चाहिँ अलिकति परम्परागत शिक्षण पद्धतिमा भन्दा पनि अलिकति अत्याधुनिक प्रविधिको प्रयोग गरेर त्यसरी सिकाइने कुरामा जोड दिएको कुरा त एकाध होला होइन, त्यो खालको एकदम सबै विद्यालयहरूमा त्यो प्र्याक्टिस भएको सायद छैन जस्तो लाग्छ मलाई चाहिँ। अब यो शिक्षकहरूलाई चाहिँ यो सिकाउने कुरामा विद्यालय अथवा शिक्षकसँग सम्बन्धित सङ्घ संस्थाहरूले कतिको चासो र चिन्ता लिएको देखिन्छ, किनभने कतिपय कुराहरू औपचारिक उसमा मात्रै सीमित भएका छन्, अलिकति एक्स्ट्रा केही गरेर शिक्षकले पनि सिक्नुपर्छ, प्रविधिको कुरा पनि थाहा पाउनुपर्छ, समयअनुसार चल्नुपर्छ भन्ने खालको त्यो मनोविज्ञान चाहिँ छ कि छैन विद्यालयहरूको अथवा विद्यालयसँग सम्बन्धित अन्य संस्थाहरूको, यहाँले कस्तो पाउनु भएको छ?
2: अहिलेको समयमा हेर्नुभयो भने तपाईँले प्राइभेट जति पनि विद्यालय छन् तिनीहरूले आफ्नो शिक्षकलाई चाहिँ ट्रेनिङलाई कन्टिन्युटी दिएकै छ, किनभने तिनीहरूले आफै चाहेका हुन्छन् कि हाम्रो विद्यालय पर्फेक्ट बनोस्, नेपालगञ्जमा अथवा बाँकी जिल्लामै टप होस् भन्ने कुरा छ। त्यसले गर्दा अब हाम्रो विद्यालयमा पनि अब एउटा त मलाई त पठाउनु भयो, प्लस अरूलाई पनि पठाइराख्नु भएको छ। अब जस्तै लगभग तपाईँको एक वर्षमा एउटा शिक्षकले कमसे कम 3-4 ट्रेनिङ पाएकै हुन्छ, प्लस तपाईँको पर्सनल डेभलपमेन्टको कुराहरू आयो। र त्यसपछि अब हाम्रो मिटिङमा पनि अब जस्तै कोही केही कुरा जानेको हुन्छ भने चाहिँ त्यहाँ पनि सेयरिङ पनि हुन्छ भन्ने कुरा छ।
1: अनि यो ठ्याक्कै यो ट्रेनिङकै कुरा गरिराख्दाखेरि तपाईँको अनुभवमा आफूमा आएको, चाहे त्यो सिकाउने कुरा होस् चाहे त्यो तपाईँलाई आफूलाई व्यक्तिलाई फाइदा हुने कुरा होस्, यो तालिम यस्ता खालका तालिममा सहभागी हुनु र नहुनुले के फरक पार्दो रहेछ?
2: अब हुनु र नहुनुमा धेरै फरक छ। अब भयो भने सहभागी भयो भने त्यहाँ कुरा नयाँ सिक्न पाइन्छ भन्ने कुरा छ। अब त्यहाँबाट अब अलिकति सिक्न पायो भने अलिकति दिमागमा इन्ट्रेस्ट पनि आउँछ कि नयाँ कुरा सिकेर अरू केही जान्न इन्ट्रेस्ट हुन्छ। अब त्यसको बारेमा थाहा नै छैन भन्ने कुरा अब हामीले केही अब चासो नै देखाइदिनौँ, किनभने अब बिहानदेखि साँझसम्म थाकेका हुन्छौँ। त्यसले गर्दा अब नयाँ कुरा आयो भने हामी इन्ट्रेस्ट देखाउँछौँ, पुरानो कुरा छ भने चाहिँ त्यति बेला अब इन्ट्रेस्ट पनि अब अलिकति डाउन भएकै हुन्छ, त्यसले गर्दा चाहिँ इन्ट्रेस्ट डाउन भएकै देखिन्छ।
1: अब शिक्षकहरूका लागि चाहिँ अब हजुर विषयगत उसको कुरा गर्दा चाहिँ हजुर गणितको शिक्षक हुनुभयो, यद्यपि अरू विषयहरू पनि छन्, विज्ञान, सामाजिक, नेपाली लगायतका विषयहरू छन्, यी विषयहरू अध्यापन गराउँदा यहाँले भन्नुभयो जस्तो एआई टुलहरूको प्रयोग गर्न सकिने अवस्थाबारे यहाँलाई केही जानकारी छ कि? मलाई चाहिँ छैन।
2: अब तपाईँले एउटा नोटबुक, गुगल नोटबुक एलएम भन्ने छ, गुगल नोटबुक एलएम, त्यसमा चाहिँ तपाईँ जुन सब्जेक्टको हाल्नुहुन्छ नोटहरू, त्यसले के गर्छ, एउटा नोट तपाईँको 2 घन्टा 1.5 घन्टाको त्यो भिडियो भए पनि, तपाईँको 300-400 पेज भए पनि, त्यसलाई तपाईँले त्यहाँ अपलोड गर्नुहोस्। त्यहाँबाट तपाईँले केही कुरा सर्ट लिस्ट अथवा केही कुरा तपाईँले माइन्ड मेकअप गराउन चाहनुहुन्छ अथवा तपाईँले क्विज बनाउन चाहनुहुन्छ भने यसै कुरा ती सबै, अथवा भिडियो पनि बनाउन चाहनुहुन्छ भने चाहिँ त्यसले आर्टिफिसियली भिडियो अब जेनेरेट गरिदिन्छ र त्यो कुरा तपाईँले जुन ल्याङ्ग्वेजमा पनि निकाल्न सक्नुहुन्छ। त्यसले गर्दा अब एउटा सब्जेक्टमा होइन, त्यो सबै सब्जेक्टको लागि नै एप्लिकेबल हुन्छ। त्यस्ता विभिन्न टुलहरू पनि छन्।
1: ठ्याक्कै त्यही कुरा गर्दै थिएँ, यस्ता कुन कुन टुलहरूबारे यहाँलाई जानकारी छ, ताकि हामी पनि यहाँ यो माध्यम मार्फत बन्यो भने अरूलाई पनि फाइदा पुग्न सक्छ। कुन कुन टुलहरू प्रयोग गर्न सकिन्छ, कुन कुन विषयमा, यो विषयमा अलिकति केही भन्नु?
2: अब साइन्सतिर हेर्नुभयो भने तपाईँको एउटा गुगल प्ले स्टोरमा मोबाइलमा जानुभयो भने तपाईँको सोलर सिस्टम भन्ने छ, अब त्यो सोलर सिस्टम एपै छ। अब त्यो एपमा हेर्नुभयो भने तपाईँको सोलर सिस्टम, ब्रह्माण्डमा जति पनि कुराहरू छ त्यहाँ पुरा फुल्ली डिटेल देखाइदिन्छ, प्लस लाइभ चलेकै हुन्छ, त्यहाँनिर लाइभ अपडेट भइरहेको हुन्छ। प्लस तपाईँको अनरियल केमिस्ट भन्ने एउटा एप छ, त्यो केमिस्ट्री अनरियल केमिस्ट्री एप भन्ने हो, त्यसमा जानुभयो भने तपाईँको केमिकल रिएक्सनहरू के कुरा गर्न सकिन्छ भने चाहिँ त्यसमा केमिस्ट्रीको बारेमा सबै कुराहरू छ। अब के कतिपय कुराहरू हामीले पेमा, पेइङमा किन्नुपर्छ, अब कतिपय कुराहरू जुन कुरा नर्मल हुन्छ त्यो चाहिँ फ्रीमा दिएको हुन्छ। अब सबभन्दा इम्पोर्टेन्ट भन्न खोजिनु भयो भने तपाईँको नोटबुक एलएम चाहिँ सबभन्दा इम्पोर्टेन्ट छ, त्यो चाहे शिक्षकलाई होस्, त्यो चाहे विद्यार्थीलाई होस्। सर्ट नोट अथवा तपाईँको धेरै लामो, अब कमसेकम एउटा च्याप्टर कमसेकम तपाईँको 10-15 पेज हुन्छ, त्यो 10-15 पेजलाई तपाईँले उसमा नोटबुक एलएममा हाल्नुभयो भने त्यसले 1 पेजमा अथवा 2 पेजमा तपाईँलाई बनाएर दिइहाल्छ। त्यो इक्जामको लागि एकदमै अति नै एकदम राम्रो हुन्छ, किनभने अब इक्जामको बेला तपाईँको त्यो 15 पेज त पढ्न सक्दैन, त्यसले गर्दा त्यो सर्ट नोट रिमाइन्ड गर्नको लागि चाहिँ 2 पेज अथवा त्यसले नोटमा, अब जस्तै हामी जस्तै अहिले कन्भर्सेसन भइरहेछ त्यस्तो पनि त्यसले कन्भर्सेसन नै बनाइदिन्छ, त्यो अब मजाले बसेर अडियो लगाएर सुन्नुहोस्, मजाले आरामले त्यो पढाइको पढाइ पनि भइहाल्छ, केही कामको काम पनि भइहाल्छ, त्यस्तो चाहिँ प्रविधि बढेको छ।
1: यो क्षेत्रमा, यो क्षेत्रमा त्यो खालको प्र्याक्टिस कतिको देख्नु भएको छ? अब सम्भावना त सम्भावना नै सम्भावना छ, जति प्रयोग गर्यो गर्न सक्यो त्यति नै हुने कुरा भइहाल्यो, अलिकति हामी पछाडि नै छौँ कि?
2: अब नेपालको कन्टेक्स्टमा हेर्नुभयो भने तपाईँको हामी अहिले धेरै पछाडि भएका छौँ। अरू विद्यालयमा हेर्नुभयो भने तपाईँको विद्यार्थीहरू घर बसेरै अनलाइन मार्फत तिनीहरूले पढेरकै हुन्छन्। अब यहाँ चाहिँ अहिलेको हेर्नुभयो भने तपाईँको 2 दिन बिदा छ, अब 5 दिन यहाँनिर चलेको छ स्कुल। अब त्यो 1 दिन बिदालाई युटिलाइज गर्नको लागि हामीले जस्तै अब विद्यार्थीहरूलाई तिनीहरूलाई प्रेजेन्टेसन बनाउन, अब जस्तै सानो क्लासले त बनाउन सक्दैनन्, तिनीहरूलाई फिजिकली के बनाउन सकिन्छ भन्ने कुरा हामीले प्र्याक्टिकली मोडलहरू बनाउन सकिन्छ भन्ने कुरा हामीले दिन पाउँछौँ। तर अब जस्तै ठुला क्लासका तपाईँको 8, 9, 10, 11, 12 भइगए, तिनीहरूलाई आफैले घरमा प्रेजेन्ट, आफ्नो केही नयाँ तरिकाले केही पनि एउटा टपिक दिनुहोस्, त्यसको बारेमा तपाईँले प्रेजेन्टेसन अथवा भिडियो अथवा दुईजना बिचको कन्भर्सेसन बनाएर ल्याउनुहोस् भन्ने कुरा दिनुभयो भने तिनीहरूले पक्कै पनि यस्तो गर्लान् कि प्रविधिको युज गरेर त्यो त्यसलाई डिफाइन गर्न कोसिस गर्लान्। अब त्यसरी गर्नुभयो भने तपाईँको बच्चा पनि इन्टरेक्टिभ हुन्छ, प्लस हामीलाई पनि अलि सहयोग नै।
1: फेरि हामीले अहिले अब हजुरहरूले उत्पादन गरिरहेको व्यक्ति, शिक्षित व्यक्ति त भोलि गएर चाहिँ एउटा ग्लोबल मार्केटमा कम्पिट गर्न सक्ने पनि हुनु पर्यो, त्यो हुँदाखेरि अब हामी चाहिँ अलिक पछाडि हुँदाखेरि त्यहाँ चाहिँ अलिकति हामीलाई घाटा हुन्छ कि भन्ने कुरा चाहिँ कसरी सोच्नुहुन्छ?
2: त्यहाँ चाहिँ एकदम घाटा हुन्छ। अब तपाईँ चाहे प्लस टू पास हुनुहोस्, तपाईँसँग स्किल छ भने तपाईँ मार्केटमा बेच्नुहुन्छ, तपाईँको लागि बोली लाग्छ। तपाईँको मास्टर डिग्री अथवा के भन्छन् तपाईँको डक्टरेट भए पनि तपाईँ इफ स्किल अथवा अहिलेको प्रविधिसँग एकदम
1: युज टु नभएपछि
2: तपाईँलाई एकदम मार्केटमा कोही चिन्दैन,
1: कसैले काम पनि दिनु, पताउँदा पनि पताउँदैन, भोलि के गर्ने भन्ने पनि
2: त्यही हुन्छ। अहिले हेर्नुभयो भने तपाईँको युट्युबमा अब अहिले चलेकै खान्सर हेर्नुहुन्छ, उहाँ भनेको तपाईँको अहिले प्रविधि माध्यम नै पढाइराख्नु भएको छ। त्यसपछि तपाईँले हेर्नुहुन्छ अहिले फिजिक्सवाला भन्ने छ इन्डियाकै, नेपालको हेर्नुभयो भने एकजना अहिले हुनुहुन्छ गुरुबा भन्ने, उहाँले पनि इकोनोमिक्स सम्बन्धी केही कुराहरू पढाउनुहुन्छ, धेरै कुराहरू पढाउनुहुन्छ।
1: त्यसो मलाई चाहिँ कस्तो लाग्छ भने यो अब भोलिका दिनमा के हुनसक्छ यो यहाँले भन्नुहोला, मलाई चाहिँ जिज्ञासा मात्रै लागेर यो विद्यार्थीहरूमा एउटा किताब कापीको त्यो बोझ हुन्छ नि, झन् त्यो असाइनमेन्ट भाइभा केही पऱ्यो भने त झन् धेरै बढ्ने कुराहरू, त्यो चिजलाई घटाएर जस्तो एउटा खालको त्यो वेब डेभलप गरेर अथवा एप्लिकेसनै डेभलप गरेर विद्यार्थीले आफूले गरेका असाइनमेन्टहरू प्रोजेक्टहरू त्यही मार्फत चाहिँ गरेर त्यही प्रेजेन्टेसन गर्न मिल्ने खालको त्यो खालको गर्न सकिन्छ होला कि नै, मलाई चाहिँ यो बारे चाहिँ सधैँ त्यो एउटा खालको ख्याल आउने भन्ने हुन्छ नि, मलाई चाहिँ त्यस्तो लाग्छ यो यस्तो भए कति सजिलो हुन्थ्यो, किनभने त्यो म आफै पनि पढिरहेको छु, म कलेजको पहुँचभन्दा अलिक टाढा छु, यद्यपि समय व्यवस्थापन गरेर त्यो गर्ने कुराहरू त भइ नै रहेछ, त्यस्तो भएको भए चाहिँ मलाई कति सजिलो हुन्थ्यो होला भन्ने लाग्छ म एज अ विद्यार्थीको दृष्टिकोणले हेर्दाखेरि। यहाँले यो चिजलाई कहिले नोटिस गर्नुभएको छ कि अथवा कसरी हेर्नुहुन्छ यस्तो कुरा?
2: अब त्यस्तो कुराहरू तपाईँले भएको भए नेपालमा एकदम राम्रै हुन्थ्यो, अब त्यस्तो कुराहरू सानो क्लासहरूमा चाहिँ अलिकति गाह्रै हुन्छ, अप्पर क्लासमा हेर्नुभयो भने तपाईँलाई त्यो इजी हुन्छ, तर सानो क्लासमा यस्तो हो तपाईँले जस्तै एप छ, एपमा तपाईँले एउटा फिक्स टपिकको बारेमा अब तपाईँले दुईवटा अप्सन राखेर एउटा सिलेक्ट एउटा नन सिलेक्ट गर्न सक्नुहुन्छ भने चाहिँ त्यहाँ बच्चा चाहिँ इन्टरेक्टिभ भएर त्यसले गर्न पनि पायो, प्लस नयाँ कुरा पनि सिक्न पनि पायो भनेपछि त्यसले अब त्यो कसरी बनाउँछन् भन्ने कुरा अब त्यो त मलाई थाहा छैन, त्यस अब त्यो सानोको लागि जस्तै अब चुजिङ भयो तिनीहरूमा गर्न सकिन्छ, ठुलोको लागि त अब तिनीहरूले आफै बनाएर पठाउँदा पनि झन् राम्रै हुन्छ भन्ने कुरा छ। अब त्यस्तो अगाडि बढ्यो भने हाम्रो अब नेपालको कन्टेक्स्टमा हेर्नु भने युरोपियन कल्चर चाहिँ अहिले पढाइतिर लाग्यो भने धेरै राम्रो हुन्छ।
1: त्यो के फरक छ?
2: चाइनाकै एउटा इक्जाम्पल लिऊँ, चाइनाको इक्जाम्पल लिँदाखेरि तपाईँले सानो अहिले एक दुई तिन चार क्लासमा पढ्ने विद्यार्थीले त्यहाँनिर अब केही कुरा एसेम्बल गर्न त्यसले प्र्याक्टिकली हेर्छ अथवा प्र्याक्टिकली गर्छ, तर यहाँ चाहिँ त्यसलाई गर्दा गर्दा हामीले अब त्यसलाई टेक्निकल रूपमा त्यसलाई 10+ पछि डिप्लोमा कोर्समा हालिदिएका छन्, अब त्यो कुरा एसेम्बल गर्ने बनाउने कुराहरू अब त्यहाँ चाइनामा सानैदेखि सिकाइएको छ, अब हामीलाई 10+ गरिसकेपछि तपाईँको डिप्लोमा कोर्सहरूमा सिकाइन्छ, त्यसको चाहिँ ल्याकनेस चाहिँ यहाँ भइरहेको छ। त्यो कतिपय स्कुलहरूमा अब के कुरा सिकाउँ प्र्याक्टिकली पनि होला, अब त्यो कुरा चाहिँ अलिकति
1: अब एक दुईवटा विद्यालयमा अथवा 8-10 विद्यालयमा भएर त भएन नि त, यो त एउटा कल्चरकै रूपमा डेभलप हुनु पऱ्यो नि त, यो सिकाइ पद्धतिको रूपमा विकास हुनुपर्छ होला यसको लागि। यहाँले गर्नुभएको कुरा समय समयमा शैक्षिक भ्रमणको आयोजना गर्छ कि नै, विशेष गरी शिक्षकहरूका लागि यो प्र्याक्टिस चाहिँ कस्तो चलिरहेछ, कतिको आवश्यक हो जस्तो लाग्छ यहाँलाई?
2: अब भ्रमण अब शैक्षिक भ्रमण चाहिँ अब दुईवटा खालको भ्रमण हुन्छ, एउटा शैक्षिक हुन्छ एउटा वनभोज भन्ने हुन्छ, वनभोजमा त गयो इन्जोय गर्यो त्यो सबै छुट्टै कुरा, तर शैक्षिक भ्रमण चाहिँ अत्यावश्यक छ, विद्यार्थी विद्यार्थी प्लस तपाईँको शिक्षकको लागि पनि एकदम अत्यावश्यक छ। अब विद्यार्थीलाई के कुरा देखाउने सिकाउने भन्ने कुराहरू तपाईँ फिजिकली गएर त्यहाँ हेर्नुभयो भने तपाईँलाई झन् फ्याक्ट कुराहरू निकाल्न इजी हुन्छ भन्ने कुराहरू छ, त्यसले गर्दा शैक्षिक भ्रमण चाहिँ एकदमै अत्यावश्यक कुराहरू छ।
1: टिचरको लागि चाहिँ?
2: टिचरको लागि पनि अत्यावश्यक छ, अब तपाईँले टिचरको रूपमा हेर्नुभयो भने तपाईँले टिचरले भनेको कुरा अब जस्तै हिस्ट्रीकै कुरा गरौँ, हिस्ट्रीमा अब भन्यो होला फलानु राजाले यो गरे, अब तर त्यो कहाँ गरे भन्ने कुरा अब कसैलाई थाहा छैन नि, त्यो कुरा तपाईँले फिजिकली गएर हेर्नुभयो भने अनुभव गर्नुहुन्छ र त्यो कुरा तपाईँ आएर बच्चाहरूलाई पनि अनुभव गराउनुहुन्छ, त्यसले गर्दा चाहिँ शैक्षिक भ्रमण तपाईँको शिक्षकको लागि पनि अत्यावश्यक छ प्लस तपाईँको विद्यार्थीको लागि पनि धेरै आवश्यक छ।
1: अब शिक्षा र सिकाइने कुराहरूबारे चर्चा त गऱ्यौँ हामीले, बाँके जिल्लामा यही समाजमा पढेर हुर्केर फेरि यहीँ पढाउन थाल्नु भएको छ, विशेष गरी अब यो यौ हुनुहुन्छ युवा हुनुहुन्छ, मान्छेहरूले पैसा हेर्छ भविष्य हेर्छ, विदेश जाने कुराहरू छन्, अन्य व्यावसायिक कुराहरू पनि थिए होलान्, शिक्षण पेसा नै किन रोज्नुभयो भन्ने प्रश्न गर्नु मन लाग्यो।
2: अब यसमा एक्ज्याक्ट कुरा सही कुरा भन्यो भने फेरि हाँस्नुहुन्छ, अब त्यसलाई मैले शिक्षण पेसा भनेर एकदम कम्प्लिटली चाहिँ रोजेको थिएन, मलाई पढ्ने चाहिँ धेरै अब ठुलो नभनौँ अब पढ्न इन्ट्रेस्ट चाहिँ मलाई मेडिकल फिल्डतिर इन्ट्रेस्ट थियो सबभन्दा बढी, तर अब आर्थिक कन्डिसनले गर्दा चाहिँ अब म पनि अब मध्यमवर्गीय भए परिवारका भएको कारणले गर्दा चाहिँ त्यहाँसम्म नपुगेको कारणले गर्दा अब आफै गरी खुवाउनुपर्छ भन्ने कुराहरू, प्लस अब शिक्षकहरू अब यस्तो हुन्छ, अब हामी पनि शिक्षकलाई हेऱ्यो भने सर नमस्कार गरेर इज्जत आदर, अब सानो बच्चा भए पनि गार्जेन ठुला भए पनि अब इज्जत सत्कार धेरै हुन्थ्यो, अब त्यो कुरा अब आफूलाई पनि लाग्थ्यो कि यो भन्यो भने राम्रो कुरा हुन्छ, प्लस समाजमा केही कुरा नयाँ चेन्ज ल्याउन सकिन्छ भन्ने कुराहरू हुन्थ्यो। त्यसले गर्दा अब नयाँ तरिकाले नयाँ अब विद्यार्थीहरूलाई राम्रो तरिकाले पढाउन सकिन्छ भन्ने कुराहरू इन्ट्रेस्ट ल्याएर इन्ट्रेस्ट लागेर मात्र शिक्षण पेसामा लागेको।
1: आर्थिक पाटो कतिको म्याटर गर्दो रहेछ?
2: आर्थिक पाटो कसमा छ भयो शिक्षक पेसामा?
1: हजुर,
2: धेरै म्याटर गर्छ। अब कतिपय शिक्षकहरू यस्तो हुन्छन्, अब जस्तै अब तपाईँको कुनै एउटा मानव संस्थामा काम गरिरहेछन्, अर्को संस्थाले तपाईँको 2,000-3,000 बोलाउ बढाइ दिएर बोलायो भने अब कतिपय शिक्षकहरू चाहिँ लोयल भएर त्यहाँ बसिरह हुन्छन्, म्यानेजमेन्टसँग कुरा गरेर के हुन्छ नेगोसिएट गर्छन्, र कतिपय शिक्षकहरू अब आफ्नो घर घराइसी सम्बन्ध अथवा घराइसी कन्डिसन हेरेर चेन्ज गर्न चाहिँ बाध्य हुन्छन्। त्यसले गर्दा चाहिँ अहिले यो सबभन्दा आर्थिक चाहिँ सबभन्दा मेन बनेकै हो।
1: अब हिजोका दिनदेखि हेर्ने हो भने आजसम्म आइपुग्दा यो क्षेत्रको शिक्षा चाहिँ कसरी इभल्भ हुँदै गएको जस्तो लाग्छ?
2: अब हिजोको अब हामी आफ्नै जमानाको हेर्नु हो भने तपाईँको हामी पढ्दाखेरि चाहिँ ब्ल्याक बोर्ड हुन्थ्यो, व्हाइट बोर्ड पनि थिएन, त्यो चाहिँ परम्परागत रूपमै पढाइएको थियो। अब बिस्तारै विकसित हुँदै गइरहेछ अहिले, हामी पनि पहिला स्टार्टिङ पढाउँदाखेरि मैले व्हाइट बोर्डबाट सुरु गरेको थिएँ, अहिले आएर तपाईँको स्मार्ट बोर्ड प्रोजेक्टरतिर लागेको छ, भनेपछि विकास चाहिँ धेरै भएको छ। अब आगामी दिनमा चाहिँ नेपाल सरकारले के निर्णय ल्याउँछ भन्ने कुरा छ, अब शिक्षा मन्त्रीज्यूले के गर्नुहुन्छ भन्ने कुरा छ, त्यो चाहिँ अब राम्रै प्रविधिकै अब सबै स्कुलमा स्मार्ट बोर्ड कम्पलसरी राख्नुपर्छ भन्ने कुराहरू गरिदिनु भयो भने त्यसले चाहिँ एकदमै पढाइ तरिकामा चाहिँ एकदमै असर पर्छ।
1: कार्यक्रमको उत्तरार्धमा छौँ, जाँदा जाँदै यहाँहरूका केही भन्नुपर्ने कुराहरू अथवा मैले सोध्ने केही कुराहरू छुटाएँ कि?
2: अब म त्यही भन्न चाहन्छु, विद्यार्थी अब त्यो विद्यार्थीको ग्रुप हुन्छ, अब त्यो विद्यार्थीको ग्रुपमा चाहिँ कोही एक्स्ट्रा ट्यालेन्टेड हुन्छन्, कोही सबभन्दा मिडिल हुन्छन् र सबभन्दा तल्लो पनि हुन्छन्। अब तल्लोले के सोध्छन्, गर्न खोजिरहेछु तर गरिरहेको पाइरहेको छैन, सकिरहेको छैन, अब त्यो कुरा चाहिँ कहाँनिर ल्याक भइरहेछ त्यो विद्यार्थीले आफै थाहा पाउनु पऱ्यो। इफ केही कमी कमजोरी छ विद्यार्थीमा, छ घर परिवारमा, छ शिक्षकमा, छ स्कुलमा छ, त्यो कुरा चाहिँ तपाईँले आएर जो शिक्षकसँग छ नडराइकन बोलिदिने क्या, सर मलाई यो समस्या छ यहाँ मलाई सम्झाइदिनुहोस्, तपाईँको शिक्षकले पक्कै पनि सम्झाउनुहुन्छ होला। त्यो कुरा तपाईँले गर्नुभयो भने पक्कै पनि विद्यार्थीलाई यो सन्देश छ तपाईँ अगाडि नै बढ्नुहुन्छ भन्ने कुरा छ। त्यति भन्दै धन्यवाद,
1: समय र संवादका लागि धेरै धन्यवाद।
2: धन्यवाद।
1: कार्यक्रम शिक्षाका कुराको आजको अङ्कमा हामीले नेपालगञ्जको फुलटेक्रामा अवस्थित सिद्धार्थ विद्या सदनका गणित शिक्षक अर्जुन तमोली सरसँग कुराकानी गर्यौँ। आजको कुराकानीमा उहाँसँग हामीले शिक्षण पद्धतिमा प्रविधिको प्रयोग र अब कसरी त्यसलाई अझ बलियो गरी अगाडि लैजान सकिन्छ भन्ने कुरामा चर्चा गर्यौँ। आशा छ यहाँहरूलाई यो कार्यक्रम मन पर्यो होला। यहाँहरूका सल्लाह, सुझाव र प्रतिक्रियाहरू भए हामीलाई पठाउन नबिर्सनु होला भन्दै आजका लागि प्रविधिमा साथ दिने छवि थापालाई धन्यवाद भन्दै म प्रस्तुता लक्ष्मी तिमल सेना पनि आजको अङ्कबाट बिदा हुन्छु। नमस्कार।
3: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ।

0: koile paniya extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480206697, 98480206697, 98500

0: कला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
1: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
0: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
1: सनबीम इंग्लिश मिडियम स्कूल, नेपालगंज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614 16 19।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
5: नातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा
5: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियौ जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
6: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल

WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: Ko ile paniya. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: आयो।
1: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
2: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
1: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
2: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एकपटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 9848487535 र 9802454037

0: sip on ya.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिउ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौ समयमै, विकास गरौ सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Toilet Pony, Extreme Energy Drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानौ.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 9858040388, 9800460026 र 9850805040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 19 दिनमा 40,500 मेट्रिक टन मल आपूर्ति। देशभर धान रोपाई 32% पुग्यो। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना। मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। देउबा पुत्र जयवीरलाई 7 दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र। टेरामक्स खरिद प्रकरणमा दिगम्बर झासहित 3 दोषी ठहर। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। पछिल्ला केही दिन यता मनसुन सक्रिय भएसँगै देशभर धान रोपाई भइरहेको छ। असारको सुरुवाती 19 दिनमा 40,500 मेट्रिक टनभन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको तथ्याङ्क छ। असार 1-19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। त्यस्तै साल ट्रेडिङ कर्पोरेसनले 13,574 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल भइरहेको सरकारको दावी छ। असार तेस्रो हप्तासम्म देशभर झन्डै 32% रोपाई भएको छ। कुल धान खेती हुने जमिन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा धान रोपाई भएको कृषि विभागको पछिल्लो तथ्याङ्क छ। परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाई अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिदो मौसमका चुनौतीको बीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको हो। नवलपरासी बर्दघाट सुस्तापूर्वकको मध्यबिन्दु नगरपालिकामा पछिल्ला केही वर्ष यता कृषि यान्त्रिकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ। मध्यबिन्दु नगरपालिका 1 प्रकृति कृषि सहकारी संस्था मार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको छ। परम्परागत विधिबाट दिनौ लाग्ने काम मेसिन मार्फत छिटो छरितो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाई व्यवस्थित हुने, उत्पादन लागत कम

0: भनेर समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति पनि मधेश तथा कोशी प्रदेशको पहाडी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाडी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। केही दिन यता बिहानी पख चर्को घाम लाग्ने तथा बेलुका र रातिमा पानी पर्ने क्रम बढेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीरलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पत्र काटेको छ। विभागका अधिकारीहरूले हिजो काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका दुईमा भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरेका हुन्। जयवीरलाई 7 दिनभित्र विभागको कार्यालय हरिहर भवन पुलचोक ललितपुरमा उपस्थित हुन पत्रमा भनिएको छ। साथै उपस्थित नभए कानुन बमोजिम अघि बढ्ने विभागले जनाएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका निकायमा उजुरी परेको छ। विभागले पूर्व प्रधानमन्त्री देउबासहित आरजु राणामाथि पनि अनुसन्धान गरिरहेको छ। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टिका उप्रेतीलाई दोषी ठहर गरेको हो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 जनालाई 6 महिना कैद र 50,000 रुपियाँको दरले जरिमाना ठहर भएको छ। झाको अपमा थप 6 महिना कैद हुने समेत अदालतले ठहर गरेको छ। टेरामक्स खरिद प्रकरणमा 19 जना प्रतिवादी भएकोमा 3 जना दोषी ठहर भएका हुन् भने बाँकी 16 जनाले सफाई पाएका छन्। यो प्रकरणमा पूर्व सञ्चार मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले सफाई पाउनु भएको छ। त्यस्तै अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा लगायतलाई पनि सफाई दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: सांसद क्रान्ति शिखा धितालले सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहे पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढङ्गले अघि बढाउन नसकेको टिप्पणी गर्नुभयो। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो, तर के यो हाम्रो वाचापत्र अनुसार भयो? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनु पर्थ्यो, त्यसरी भएन, उहाँले फेसबुकमा लेख्नु भएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो। अदालतबाट हिजो सार्वजनिक लिखित पाठमा निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरुद्ध कुनै कारवाही नगर्नु नगराउनु भनिएको छ। व्यवसायी सुमार्गीले आफू विरुद्ध धेरै पटक अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। दुई हप्ता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। यो निर्णय विरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालत पुग्नु भएको थियो। अब विदेशको खबर। कम्बोडियाको काडामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको क्यामेरा ट्र्याप अध्ययनमा 14 दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन्। एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला पर्नुले संरक्षणमा सरकारी प्रयासको योगदान उजागर गरेको कम्बोडिया सरकारले जनाएको छ। वातावरण मन्त्रालयले एक विज्ञप्ति मार्फत अप्रिलको सुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको उल्लेख गरेको छ। फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिमा एसियाली हात्ती, गौर अर्थात जङ्गली राँगो, दक्षिणी सेरो, स्याम्बर मृग, सनबियर, एसियाली कालो भालो, मावल बिरालो, ढोल अर्थात जङ्गली कुकुर, स्पेड लियान्स, लामो पुच्छर भएको मकाग, उत्तरी पिक टेल्ड मकाग, ठुलो भारतीय सिभेट, सुन्डा प्याङ्गोलिङ र चिल्लो भुवा भएको ओटर समावेश रहेका छन्। यस्तै स्तनधारी चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलको अन्तिम 16 आयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टर फाइनलमा पुगेको छ। अमेरिकाको सियाटल स्टेडियममा आज बिहान भएको खेलमा बेल्जियमले घरेलु टोलीलाई 4-1 हरायो। बेल्जियमले खेलको पहिलो हाफ र दोस्रो हाफमा समान 2 गर्यो। उसका चार्ल्स डे केटलेरले 9 र 33 मिनटमा, हान्स भानाकेनले 57 मिनटमा तथा रोमेलु लुकालुले खेलको इन्जुरी समयमा गोल गरे। अमेरिकाका लागि 31 मिनटमा मलिक टिलियामेनले फ्रिक्याक मार्फत गोल गरे। विश्वकप फुटबलमा आयोजक अमेरिका सहित क्यानाडा र मेक्सिको अन्तिम 16 बाहिरिएका छन्। क्वार्टर फाइनलमा बेल्जियमले अब स्पेनसँग खेल्ने भएको छ। गैराती भएको प्री क्वार्टर फाइनल खेलमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म 1 पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यससँगै विश्वकप इतिहासमा लगातार 6 क्लिन सिट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10:09 गोल नखाने उपलब्धि कायम गरेको हो। विश्वकप फुटबलको अन्तिम 16 आज बेलुका साबिक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 10:15 सुरु हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्यान्ड र कोलम्बियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:00 सुरु हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 19 दिनमा 40,500 मेट्रिक टन मल आपूर्ति। देशभर धान रोपाई 32% पुग्यो। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना। मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 दोषी ठहर। व्यवसायी अजय सुमार्गीमाथि थप अनुसन्धान नगर्न सर्वोच्चको आदेश। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा।
4: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान।
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा। लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसीएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्यान्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 582780।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9195 0672।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081 532 375।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइड को समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हेर त्यहाँ तिग्रा देखा कि तैँले यहाँभन्दा लामो लुगा पाइन ए जमाना कहाँ गयो कहाँ पुगे केही लागिरहेछ
1: डिस्को
2: ए डिस्को नै जानुलाई
0: जा

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662254551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात साल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: Toilet Bunny, yeah.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840211380।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717।
5: खुशीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465, 9829308665 र 9842808465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Extreme energy drink. Taste the difference. Feel the energy.
1: Yo Krishna Sar FM
2: 94 megahertz. Krishna Sar Jatigates.
3: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आया मरे नि बाबा, आया।
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
4: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
5: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
12: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
11: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिऊ,
12: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
11: कर तिरौं समयमै, विकास गरौं सँगै।
12: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
11: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
13: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
14: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
13: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
14: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082 54037।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आजे अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु।

0: drip on ya.
1: Extreme energy drink.
2: अत्याधुनिक
3: प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
3: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
2: सनबीम इंग्लिश मिडियम स्कूल नेपालगंज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081 536 422 98 580 36 422 98 580 27 994

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: sip on ya.
1: Extreme energy drink.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
6: हे ईश्वर मलाई जति दुःख कष्ट भए पनि मेरो उहाँलाई केही पनि नहोस्
7: हे ईश्वर मेरो उनीलाई दुःख कष्टबाट सधैँ टाढा राखिदिनु होला

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: Koyle Paniya. Extreme Energy Drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: lip on ya.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: Yo Krishnasar FM
1: 94 megahertz Krishnasar jatti ke tez.

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: लौ न सुन्नुस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
2: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
1: हो दाइ? हो।
2: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
1: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न के गर्ने होला, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आइ हुन्थ्यो। लौ न दाइ के गर्ने होला, लौ न।
2: ओहो, यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहालेँ। तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है।
1: हुन्छ दाइ, हुन्छ।
2: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो। राजमार्ग 104 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है सबै काम छाडेर।
3: हुन्छ सन्तोष, म मोटरसाइकल लिएर आइहालेँ।

0: चालकको बिचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: böyle Konya.
1: Extreme Energy Drink.
2: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
3: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
2: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
2: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
4: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क

0: 98586 35577, 98586 28195 र 98586 36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9915007682।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक। अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414199।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
7: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
8: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए साँच्चै?
8: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पुनम आचार्य, MBBS, MD, KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई, MBBS, MS, KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
9: अब चिन्ता होइन, समाधानको सही ठाउँ, सुपर पोलिक्लिनिक।

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
2: सम्पर्क नम्बर 081-535-717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49451।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Telefonia. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बर्ड फ्लूबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने 52 करोड रुपैयाँ वितरण गरिँदै एसईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक कुल सहभागीको झन्डै 65% उत्तीर्ण। सुन चाँदीको भाव घट्ने क्रम रोकिएन। सुन आज तोलामा 1400 रुपैयाँले घट्यो। 4800 कर्मचारी कटौती गर्ने माइक्रोसफ्टको घोषणा। एक्स बक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने। र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने। नेपाल खबरमा अब पूरा खबर। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणको क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्ति बापत 52 करोड रुपैयाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणको क्रममा किसानको नष्ट गरिएको पन्छी अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनको आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका डाक्टर मुकुल उपाध्यायले पन्छी पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर मागदाबी गरेका सम्बन्धित धनीको बैङ्क खातामा एक हप्ताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिनेछ। विभागका प्रवक्ता उपाध्यायले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन्। अहिलेसम्म झन्डै 7 लाख पन्छी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको र यसबाट 70 करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 विद्यार्थी सहभागी भएकोमा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जिपिए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। सुन चाँदीको भाउ आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको 2,90,700 र चाँदीको भाउ तोलामा 4,615 रुपैयाँ थियो, तर आइतबार यता भाउ लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रुपैयाँले घटेको सुनको भाउ हिजो तोलामा 900 रुपैयाँले घट्यो। हिजो सुन तोलाको 2,89,400 रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,88,000 झरेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। यस्तै हिजो तोलामा 20 रुपैयाँ र अस्ति 10 रुपैयाँले घटेको चाँदी आज तोलामा 30 रुपैयाँले घटेर तोलाको 4,555 रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। महोत्तरीका दुईवटा चिनी उद्योगमा बुझाइएको उखुको झन्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका 1 एभरेज सुगर एन्ड केमिकल इन्डस्ट्रिज र गौशाला 12 सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत 1,76,52,46,000 किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,996 क्विन्टल उखु आर्थिक वर्ष 82-83 याममा बुझाएको अभिलेखमा देखिन्छ। जम्मा उखुको मूल्य बापत हुने 1,87,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो। यसै गरी सरकारले उखु किसानलाई दिने अनुदान बापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज ललितपुरसहित 24 जिल्लामा बाढीको मध्यम जोखिम, तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568
1: नेपाल खबरमा अब थप खबरहरू। आज ललितपुर सहित 24 जिल्ला र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेलधुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै काठमाडौँ उपत्यकाभित्र ललितपुरमा बाढीको मध्यम जोखिम छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराई केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुद्देश्य सहकारी संस्था लिमिटेडका 377 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणको आधारमा आज नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको उल्लेख गरेको छ। अब विदेशको खबर। प्रमुख आइटी अर्थात् सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो सङ्ख्या कम्पनीको कुल जनशक्तिको झन्डै 2.1% हो। यो यी कटौतीको मुख्य मार कम्पनीको एक्सबक्स विभागलाई पर्ने बीबीसीले जनाएको छ। कर्मचारीलाई पठाएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझै धेरै मूल्य प्रदान गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। यस पुनर्संरचना अन्तर्गत एक्सबक्समा 1,600 भन्दा धेरै रोजगारी तत्काल कटौती गरिने खबरमा उल्लेख छ। भर्खरै एक्सबक्सको प्रमुख कार्यकारी अधिकृत सिईओ बन्नुभएकी आशा शर्माले कर्मचारीहरूलाई पठाउनु भएको सन्देशमा कम्पनीको इतिहासमै सबैभन्दा ठूलो पुनर्संरचनाको प्रक्रिया सुरु गरिएको बताउनु भएको छ। यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउनका लागि नभई यसको अझ ठूलो भविष्यका लागि गरिरहेको उहाँको दावी छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा बेल्जियमले स्पेनसँग शुक्रबार राति खेल्ने भएको छ। यी दुई युरोपेली देशबीच सेमी फाइनलमा पुग्न नेपाली समयअनुसार शुक्रबार मध्यराति 12:45 खेल हुनेछ। अन्तिम 16 आज बिहान र गैराती भएका खेलमा स्पेन र बेल्जियमले जित निकालेर अघिल्लो चरणमा पुगेका हुन्। स्पेनले पोर्चुगललाई 1 गोलले तथा बेल्जियमले आयोजक अमेरिकालाई 4-1 गोलले हरायो। बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुग्यो भने स्पेन सन् 2010 पुगेको हो। त्यसअघि बिहिबार राति 12:45 क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। विश्वकप फुटबलको अन्तिम 16 आज बेलुका साविक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 12:50 सुरु हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप भडेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्यान्ड र कोलम्बियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 12:00 सुरु हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लूबाट प्रभावित किसानको खातामा 1 हप्ताभित्र राहत रकम पुग्ने 52 करोड रुपियाँ वितरण गरिँदै। एसईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, कुल सहभागीको झन्डै 65% उत्तीर्ण। सुन चाँदीको भाव घट्ने क्रम रोकिएन, सुन आज तोलामा 1,400 रुपियाँले घट्यो। 4,800 कर्मचारीको कटौती गर्ने माइक्रोसफ्टको घोषणा, एक्सबक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने। र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले धमाधम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-5-32-375।
7: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु
8: होइन कौशल्या मेमोरियल अस्पताल, यही थियो त।
9: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
10: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-4-14-007 र 98-4-82-63-399।
12: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
13: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
12: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
13: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
12: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
13: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-2-24-92-377।
14: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: आज आज म एकदम खुसी छु.
1: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
0: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
1: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु.
0: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरे. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
0: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
1: ल ल हुन्छ हुन्छ ल.
2: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
3: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन. अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ. यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो. बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ.
4: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार. मोबाइल नम्बर 98699 64581.

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861414900।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 अन्ठानब्बे चार अस्सी 21380।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु

0: drip on ya.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू:
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
6: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
7: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
8: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा, पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल, सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
9: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
10: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805232568
1: Back to back. Back to back.
2: In this song on
1: Stay tuned.

0: back to back, back to back.
1: In this song on
0: Stay Tuned.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: आज म एकदम खुसी छु।
4: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
3: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
4: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ।
3: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
4: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
3: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
4: ल ल हुन्छ हुन्छ ल।
5: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल तिमीलाई धेरै धेरै धन्यवाद, त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
8: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
0: Back to back, back to back.
1: In this song on
0: Stay Tuned. Back to back. Back to back.
1: In this song on
0: Stay Tuned.
11: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
12: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
11: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
12: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
13: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
11: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
12: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
13: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 9861414900।
14: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
14: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
14: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
14: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
14: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
14: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
14: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
14: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
3: अहिले थमाथम बिक्री भइरहेको छ स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
4: सम्पर्क 97051148 47 70
3: सोफा हब नेपालगंज
4: विश्वासमा नम्बर 1
3: क्वालिटीमा सबैभन्दा बेस्ट
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: खुशीको खबर
8: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
7: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पताल

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580 81244।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
5: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
9: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
10: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
9: हाम्रा विशेषताहरू,
10: अनुभवी तथा दक्ष शिक्षक भएको,
9: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
10: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
10: वातानुकूलित कक्षा कोठा,
9: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
10: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
9: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
10: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
11: हमार घर त मजा बा, मने यी पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
12: हो त, अब त घर के लावा चमक देहे परी जैसिन बा, आरामदायी हो लावा कुछ सहल बा।
11: ए होसिन हो कला से चिंता नहीं करो,
12: स्टार फर्निचर ल्यान्ड मा त सक्कु मिलत जे।
11: साच्चै उहाँ काका मिलत त?
12: उहाँ त स्टाइलिस सोफा, आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत।
11: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
12: काजे नै मिली, उहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत।
11: ए डेलिभरी ओ फिटिङ जे?
12: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा। ए ओसिन हो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक, स्टार फर्नीचर लैंड से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज, संपर्क नंबर 98680 73 70 ओ 98195067।
13: back to back, back to back.
14: In this song on
15: stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्यज्योति सही प्लान,
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: böyle konuya.
1: Extreme Energy Drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: मामाच आउट अफ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउट अफ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
3: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
2: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
5: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Toilet Pony, Extreme Energy Drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: खुल्यो खुल्यो खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
1: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
2: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: Celebonia. Extreme energy drink.
1: अया कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
5: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085-49451।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
7: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
8: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श, र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
7: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
8: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
7: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
8: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
7: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: पामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: आज म एकदम खुसी छु।
8: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 मा अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
8: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
8: ल ल हुन्छ हुन्छ ल।
9: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
10: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
12: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
13: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
12: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक छार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
13: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
14: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म। शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
13: मा पार्वती आयुर्वेद क्लिनिक जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगंज सम्पर्क नम्बर 98480 27590 र 081534328
15: हाम्रो गाउँ हाम्रो सहर सफा सडक गुणस्तरीय शिक्षा भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना
16: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर
15: समयमै कर तिरौं जिम्मेवार नागरिकको परिचय दिउँ
16: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ
15: कर तिरौं समयमै विकास गरौं सँगै
16: कर हाम्रो दायित्व समृद्धि हाम्रो लक्ष्य
15: आन्तरिक राजस्व कार्यालय नेपालगंज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश
17: यो कृष्णसार एफएम
18: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858635577, 9858128195 र 9858336811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

पाक धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: California. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: खुल्यो
5: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
5: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस्। नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
5: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98-125-26-711 र 98-20-18-37-86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: Koyle Pony'a Extreme Energy Drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
2: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मामाच हाउस अफ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच हाउस सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
0: मधेस र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षाभन्दा कम वर्षा, पूर्वी तथा पहाडी क्षेत्रमा अरू ठाउँभन्दा धेरै पानी पर्ने अनुमान।
1: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 महिना राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाइ।
2: अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
0: एआई मेमोरी चिपको माग बढिसकै सामसङको नाफा झन्डै 19 गुणाले बढ्ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीमा नयाँ उचाइ।
1: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्यान्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:15।
3: आमा राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
3: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट
3: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन

0: बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा सञ्चालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा भनिएको छ। बाह्य दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैङ्कको अपेक्षा छ। यस्तै मौद्रिक नीतिले सेयर बजारलाई पनि सहजीकरण गरेको छ। सेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैङ्कले जनाएको छ।
1: आउँदो आर्थिक वर्ष 2083-84 बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो। यो सँगै संघीय संसदको दुवै सदनबाट आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ। यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन्। अब सरकारले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात् खर्च र आमदानी दुवैको बाटो खोलेको छ। आजको बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले तय गरेको 100 बुँदे कार्ययोजनामध्ये 87.2% काम पुरा भएको बताउनु भएको छ।
0: यसैबीच सरकारले 100 दिनको कार्ययोजनामध्ये 87% काम सम्पन्न भएको दावीसहित भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत अनि वितरण प्रणाली सुधारलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिने तयारी पनि गरेको छ। जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा निजी आवास तथा सरकारी संरचना पुनर्निर्माणका लागि आउँदो आर्थिक वर्षमा 5 अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको गृहमन्त्री सुदन गुरुङले जानकारी गराउनु भएको छ। राष्ट्रिय सभामा गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई शान्ति सुरक्षा मात्र सीमित नराखी मानवाधिकार कानुनी शासन र सुशासनको आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।
1: एसियाली विकास बैङ्क एडिबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने जनाएको छ। एडिबीका अनुसार सन् 2029 नेपालमा उसको सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणमा रहनुभएका एडिबी अध्यक्ष मसातो कान्डाले नेपालको विकास यात्रामा बैङ्कको साझेदारी निरन्तर सुदृढ हुँदै गएको बताउँदै रोजगारी सृजना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण तथा जोखिममा रहेका समुदायको सशक्तिकरणलाई प्राथमिकतामा राख्ने बताउनुभयो। अध्यक्ष काण्डाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेट गरी नेपालको आर्थिक रूपान्तरण, लगानी प्रवर्धन र रोजगारी सृजनाका विषयमा छलफल गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना गर्ने, त्यसै गरी नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढानीला कण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ।
1: देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यतः पहाडी तथा पूर्वी भूभागमा केन्द्रित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षा अनुसार वर्षा हुन सकेको छैन। वरिष्ठ मौसमविद मिनकुमार अर्यालका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर को आसपास रहेकाले अधिकांश पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनीको उत्तरी क्षेत्र, कोशी प्रदेशका पहाडी जिल्ला तथा सुदूरपश्चिमका केही भूभागमा वर्षा अपेक्षाकृत सक्रिय देखिएको छ भने कर्णालीका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशका पहाडी र तराईका धेरै ठाउँमा, मधेसका अधिकांश भूभागमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस र लुम्बिनीका तराई क्षेत्रमा हुरी बतास समेत चल्न सक्ने भएकाले कृषि बाली, कमजोर संरचना, विद्युत तथा सञ्चार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सबै प्रदेशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म पनि देशभर आंशिक बदलीसँगै मेघगर्जन, चट्याङ तथा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहने अनुमान छ। विशेष गरी कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा अन्य पहाडी क्षेत्रमा वर्षा बढी सक्रिय रहने सम्भावना छ भने तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव, पहिरो, सहरी डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी अध्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

0: अच्छा
1: धान रोपाईसँगै रासायनिक मलको बिक्री पनि बढेको छ। असारको सुरुवाती 19 दिनमा 40,500 मेट्रिक टनभन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको सरकारी तथ्याङ्क छ। असार 1 गतेदेखि 19 गतेसम्मको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन मार्फत 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मलमध्ये कृषि सामग्री केन्द्र लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेडिङ कर्पोरेसनले 13,574.6 मेट्रिक टन मल किसान माझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल गरिरहेको सरकारको दावी छ। असार 3 हप्तासम्म देशभर 32% रोपाई भएको छ। कुल धान खेती हुने जमिन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा मात्र रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्थायी व्यवस्थापन नगरी बर्खाकै बीचमा होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148470।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल राष्ट्र बैङ्कद्वारा आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक एसियाली विकास बैङ्क एडिबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने सरकारले 100 दिनमा 87% काम सम्पन्न गरेको अर्थमन्त्री वाग्लेको दावी 7 दिनभित्र बयानका लागि उपस्थित हुन जयवीर देववाला सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निर्देशन देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यतः पहाडी तथा पूर्वी भागमा केन्द्रित लगायत खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसङ्ग। सरकारले विभिन्न बस्ती खाली गर्ने क्रममा विस्थापित बनाएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी मध्ये धेरैजसोले होल्डिङ सेन्टर छाडेका छन्। सरकारले हिजोसम्मको अन्तिम म्याद दिएर सेन्टर छाड्न दबाब दिएपछि केहीले कोठाको व्यवस्था गरेका छन् भने आधा जसो अझै अलफत्र छन्। सुकुम्बासीहरूका अनुसार सरकारले सबैको खाता सङ्कलन गरेर 12 गतेबाटै कोठा खोज्न निर्देशन दिएको थियो। असार 19 गते सरकारले होल्डिङ सेन्टरका 388 परिवारमध्ये 254 सुकुम्बासीको खातामा 25,000 रुपियाँका दरले पैसा पठाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। अझै पनि धेरैले कोठा नपाएर होल्डिङ सेन्टर छाडेका छैनन्। स्थायी व्यवस्थापन नगरी सेन्टरबाटै बर्खाकै बेला हटाएर सामान्य मानवीयता प्रस्तुत गर्न पनि किन नसकेको भनेर साथी सम्झना महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनलाई सोध्नु भएको छ।
2: होल्डिङ सेन्टरबाट अब अन्यत्र कतै घडेरी खोजेर सर्नलाई चाहिँ वर्षायामले खासै असर गर्दैन। अब जोखिमयुक्त ठाउँबाट उहाँहरूलाई लगेर होटेलमा अथवा चाहिँ होल्डिङ सेन्टरहरूमा राखेका छौँ, त्यो झन्डै 2 महिना बितिसकेको छ। यति लामो पिरियडसम्म उहाँहरू आइसोलेटेड भएर बसिसक्नु भएको छ। यसले गर्दाखेरि अब धेरै समयसम्म लामो समयसम्म छुट्याएर अब यो सामाजिक प्राणीलाई अलग छुट्याएर राखिराख्नु उचित हुँदैन। त्यही भएर चाँडोभन्दा चाँडो उहाँहरूलाई चाहिँ सुरक्षित तवरले समाजमा प्रतिस्थापन गर्नुपर्छ भन्ने लक्ष्यसहित यो जुन पुनर्स्थापना खर्च भनेर हामीले गऱ्यौँ, 25,000 प्रतिव्यक्ति चाहिँ दिने क्याबिनेटको निर्णयपछि हामीले पैसा व्यवस्था गऱ्यौँ, त्यो निर्णय लाभग्राहीहरूको सूचीकृत गऱ्यौँ, त्यसपछि बल्ल हामीले वितरण गर्ने अवस्था भयो। यो काम गर्दा गर्दै हामीले चाहिँ अब यो आर्थिक वर्षको अन्तसम्ममा आइपुगे हुनाले यो वर्षायामको चाहिँ नजिक पुगेको मात्रै हो।
3: अहिले नै भनौँ न, कतै घर भाडा खोज्नु पर्यो भने महिनौ दिन लाग्छ। तपाईँहरूले 10 दिनको म्याद दिएर चाहिँ घर खोज्न भन्नुभयो, धेरैले चाहिँ नपाएको गुनासो पनि गरेका छन् होइन, म्याद चाहिँ कम भएको जस्तो लागेन।
2: 12 गते चाहिँ ल अब तपाईँहरू व्यवस्थापनको लागि खोज्नुहोस्, हामी यो गर्दैछौँ भनेर सूचनै टाँस्यौँ होइन। कतिपयले खोजी पनि सक्नु भएको छ, खोजेर गई पनि सक्नु भएको छ। अब कतिपयलाई चाहिँ आफूले भन्ने ठाउँमा नपाएर अल्मली राखिएको छ। अब जो एक दुई दिन हामी बस्छौँ भनेर चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा ल बस्नलाई समस्या छैन हामी भन्छौँ भनेर उहाँ त्यहाँ चाहिँ बस्न दिनु भनेर नै कुरा गरेका छौँ। कुरा पऱ्यो खानेकुराको मात्रै हो। अब खानेकुरा हामीले 19 गतेसम्म चाहिँ खुवाएर राखेकै हो। अब चाहिँ कोही बाहिर गइसकेपछि कोही भित्र बसे पछि हामीले निरन्तर खुवाउन सक्ने स्थिति भएन। त्यसकारण खानेकुराको जो चाहिँ आफै गर्नु होला भन्ने हिसाबले कुरा गरे हो।
3: कतिपय जो अरूको भरमा बस्नुपर्ने अपाङ्गता भएका अरूको सहारामा बस्नुपर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँले खाना नै नखुवाउने अथवा बाहिर नै पठाउने हो त?
2: अब हामीले नै जिल्ला प्रशासन अनि यो बागमती सभ्यताको संयुक्त टोली बनाएर नै हामीले अपाङ्ग कति छन्, बिरामी को को छन्, वृद्ध वृद्धा कसैको नि सहारा नभएका असहायहरू चाहिँ को को छन् त्यसको लिस्ट तयार गरेर सबै परिवारको चाहिँ डाटा लिएर आउनु भनेर हामीले सर्वेक्षण टोली पठाएको छौँ होल्डिङ सेन्टरमा होटेलमा। अब त्यो डाटा आएपछि उहाँहरूलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ हामी टुङ्गो लाउँछौँ।
3: निवेदन नदिनेलाई चाहिँ के गर्नुहुन्छ यहाँहरूले?
2: अब निवेदन दिने नदिने उहाँहरूको स्वाभाविक कुरा हो होइन, तर राज्यले जुन नीति लिएर चाहिँ यो अगाडि बढाएको छ, अब होल्डिङ सेन्टरमा अब राख्न मिल्दैन, अब घर भाडामा कतै व्यवस्थापन गरेर बस्नु भन्ने छ, त्यो प्रक्रियामा उहाँहरू पनि जानु।
3: जसले अब निवेदन दिए प्रक्रियामा आए व्यवस्थापन चाहिँ के हुन्छ उहाँहरूको लागि?
2: निवेदन दिएर आएका जस्तै 2220 परिवार त सुरुदेखि नै रङशालामा हामीले दर्ता प्रक्रिया पछि नै आफै व्यवस्थापन गरेर बसेका हुन् त। उहाँहरू पनि सबै होल्डिङ सेन्टरमै आएर बस्नु पनि सक्थ्यो होला, तर हामीले उहाँहरूलाई अब होल्डिङ सेन्टरमा राख्ने भनेको अति चाहिँ तत्काल व्यवस्थापन गर्न नसकेका यस्तोलाई मात्रै हुन्। जो चाहिँ अब रकम बुझ्न नमानेका छन् उहाँहरू पनि जानलाई चाहिँ हामीले रोक्दैनौँ, उहाँहरू जानुपर्छ। सरकारको निर्णय प्रक्रियामा उहाँहरू समावेशै हुनुहुन्छ। अब उहाँहरूले वास्तविक सुकुम्बासी ठहरिएपछि अथवा त्यो छिनोफान पाएपछि उहाँहरूले अरूले सराहनी पाउने सुविधामा कुनै वञ्चित हुँदैन।
3: सरकारले पुनर्स्थापना गर्छन् भन्ने आश्वासनमा निस्केका छन् र अहिले पनि तपाईँहरूले हटाउँदाखेरि त्यही अनुसार उनीहरू एउटा आशामा छन्। अब उनीहरूको लागि चाहिँ के व्यवस्थापन हुन्छ भनेर के भरोसा दिनुहुन्छ?
2: यो पैसा लिने एउटा प्रक्रिया हो, यो व्यवस्थापनकै एउटा चरण हो। त्यो चरणमा उहाँहरू समावेश नभए पनि फाइनल चरणमा उहाँहरू समावेश गर्न पाउनुहुन्छ। अब उहाँहरूले सधैँ होल्डिङ सेन्टरमै बसिराख्न पाऊँ भनेर भन्नु चाहिँ खासै उपयुक्त चाहिँ हुँदैन। जो वास्तविक हो उनीहरूले चाहिँ यो राज्यले जे चाहिँ व्यवस्थापन गर्छु भनेर अगाडि बढेको छ, भूमिले चाहिँ त्यो प्रमाणीकरण अगाडि बढाएको छ, त्यसमा उहाँहरू समावेश भएकै छन्। अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जन। सामान्य वर्षा हुँदा पनि सङ्घीय राजधानी काठमाडौँका मुख्य सडक जलमग्न हुने समस्या वर्षेनी दोहोरिन थालेको छ। केही दिन अघि झन्डै 1 घण्टाको वर्षापछि माइतीगर, अनामनगर लगायत उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेपछि राजधानीको कमजोर ढल प्रणाली, अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनको प्रभाव भएको देखिन्छ। विज्ञहरूका अनुसार काठमाडौँमा सामान्य वर्षामै डुबान हुनुको मुख्य कारण अव्यवस्थित सहरी विस्तार, पुरानो तथा साँगुरो ढल प्रणाली, नदी खोलाको अतिक्रमण, सडक निर्माणका क्रममा पानी निकासको व्यवस्था तथा बढ्दो कङ्क्रिट संरचना हुन्। खुला जमिन घट्दै जाँदा वर्षाको पानी जमिनमा सोसिन नपाई सिधै ढलमा पुग्ने र केही समयमै ढलको क्षमता नाग्ने अवस्था सृजना हुने गरेको छ।
0: पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणका क्रममा नष्ट गरेका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बाबत 52 करोड रुपियाँ 1 हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानको नष्ट गरेको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनका आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीका बैङ्क खातामा 1 हप्ताभित्र रकम भुक्तानी गर्ने जानकारी दिनुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासी जिल्ला बढी प्रभावित भएका छन्। अहिलेसम्म झन्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरेको र यसबाट 70 करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 विद्यार्थी सहभागी भएकामा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जिपिए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइटमा तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान डिडिसीले कच्चा दुधको गुणस्तर सुधारमा कडाई गरेको छ। संस्थानले दुध सङ्कलन, परीक्षण र खरिद प्रक्रियामा मापदण्ड कडाईका साथ लागू गरेपछि गुणस्तरमा सुधार देखिएको जनाएको छ। डिडिसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शङ्कास्पद देखिएका दुधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ। यसअघि असार 15 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणमा केही चिस्यान केन्द्रबाट पठाएको दुधमा उल्लेख गरेको फ्याट र एसएनएफ भन्दा कम गुणस्तर भेटिएको थियो। त्यसपछि सबै किसान केन्द्रको परीक्षण गरेको र शङ्कास्पद विषयमा छानबिन भइरहेको डिडिसीले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। संयुक्त अरब इमिरेट्स युए सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ। ईद अल अधा 2026 का अवसरमा युए सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र युए बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार अबुधाबीमा रहेका नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप युए सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख छ। शाही माफी पाएका ती नेपाली कैदी बन्दी युएईको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
0: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 24.57 अङ्कले बढेर 2651.68 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा व्यापार समूहको उपसूचक 1.89%, बैङ्क समूहको उपसूचक 1.51% उकाल लागेको छ। आज 210 वटा कम्पनीको सेयर बढेकामा 57 वटाको घटेको छ। यस्तै 10 वटा कम्पनीको सेयर भने घटबड भएको छैन। आज कलङ्ग हाइड्रोको सेयर 15% बढेको छ। समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघु वित्तको सेयर 13.78% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.55 अर्ब कारोबार भएकोमा आज 325 वटा कम्पनीका 95,19,000 कित्ता सेयर 4.40 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: राष्ट्रिय सभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको धनजनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन तराई मधेसमा घट्दै गएका भूमिगत पानीको स्रोत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका 23 असार 20 गते ध्रुवे नामको जङ्गली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराको ज्यान गएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसैबीच कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सडक बट्टी जडानको काम सुरु गरिएको छ।
0: नेपालको घरजग्गा बजार पूर्ण लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार सङ्ख्या, कुल मूल्य, क्षेत्रफल तथा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घरजग्गा कारोबार सङ्ख्या अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 6.42% बढेको छ। लिखित पारित कारोबार 0.62% र राजिनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढेको छ। यस अवधिमा 183.90 अर्ब रुपियाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको त्यही अवधिको 100.07 अर्ब रुपियाँको तुलनामा उल्लेख्य वृद्धि हो। कारोबार विस्तारसँगै सरकारको राजस्व सङ्कलन 23.72% र पुँजीगत लाभकर 31.42% बढेको छ।
1: महोत्तरीका दुई चिनी उद्योगमा बुझाएको उखुको झन्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका 1 एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र गौशाला 12 सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा बुझाएको उखुको रकम बापत 1,76,52,46,455 रुपियाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,986 क्विन्टल 96 किलो उखु आर्थिक वर्ष 82-83 याममा बुझाएका अभिलेखले देखाएको छ। जम्मा उखुको मूल्य बापत हुने 1,77,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा 19 गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ। आज सार्वजनिक भएको प्रारम्भिक विवरण अनुसार कम्पनीले गएको अप्रिलदेखि जुन महिनासम्मको अवधिमा परिचालन नाफा 58.40 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ। यो गएको वर्षको त्यही अवधिको तुलनामा 1,810% अर्थात् झन्डै 19 गुणाले धेरै हो। विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ। एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीलाई नयाँ उचाइमा पुर्याएको छ। सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको सेयर मूल्य झन्डै 7% घटेको थियो। एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्य समेत बढाउन थालेको विश्लेषण गरिएको छ। दक्षिण कोरियामा सेमी कन्डक्टर उद्योगबाट बढेको कर आमदानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ हुन सेकले कर राजस्वबाट प्राप्त थप आमदानी एआई तथा सेमी कन्डक्टर उद्योगका लागि ठूला परियोजनामा लगानी गर्ने र यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीको अवसर विस्तार गर्ने सहयोग पुग्ने बताउनुभयो।
1: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भडेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 9:45 स्विजरल्यान्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बिसी पेलिस भ्यानकुभर रङ्गशालामा सुरु हुनेछ। नकआउटमा स्विजरल्यान्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। स्विजरल्यान्ड समूह बी र कोलम्बिया समूह केको विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। विश्वकपमा स्विजरल्यान्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्यान्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोली बीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 भेट भएकामा कोलम्बिया 2 खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
0: मधेस लुम्बिनीका तराई क्षेत्रमा अपेक्षाभन्दा कम वर्षा, पूर्वी तथा पहाडी क्षेत्रमा अरू ठाउँभन्दा धेरै पानी पर्ने अनुमान।
1: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाई।
0: एआई मेमोरी चिपको माग बढेसँगै सामसङको नाफा झन्डै 19 बढ्ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानी नयाँ उचाइमा।
1: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्यान्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 9:45।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनेर बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: böyle konuya.
1: Extreme Energy Drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको छ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680 073 70 र 98195607682।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
6: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: यो कृष्णसार FM
8: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
6: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: यो कृष्णसार FM
8: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो
5: के भयो बहिनी तपाईं कराएको हो तपाईं कराएको
4: हो दाइ हो
5: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
4: सुन्नुस् न दाइ हामी दुईटै जंगलमा घाँस काट्न आएका थियौँ मेरो साथीले सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आइ हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है
4: हुन्छ दाइ हुन्छ
5: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग 104 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै आऊ है सबै काम छाडेर
6: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहालेँ

0: आफू र सवारी चालकको बीचमा सपले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो बोल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: के गर्ने होला अब सुगर पनि बढ्दैछ।

0: साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा। यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान: मध्य पश्चिम पोलिक्लिनिक प्राली, नेपालगञ्ज 10, बाँके सदर लाइन, टाङा स्ट्यान्ड नजिक। समय, नाम दर्ता तथा अन्य जानकारीका लागि समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 98-61-14-16-99।
9: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध।
7: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
6: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
7: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
6: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दि, आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली, वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
7: थप आवश्यक सर सल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय, केन्द्र, प्रयोगशाला, निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
6: कृषि व्यवसाय प्रवर्धन सहयोग और तालीम केन्द्र खजुरा बाँके।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
10: अहिले थमाथम बिक्री भइरहेको छ।
8: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
9: सम्पर्क 97051148 70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: जिल्ला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक। अब ऋण लिन बैंकहरूको भर पर्नु नपर्ने। बैंकहरूको पनि पुनर्वर्गीकरण गरिने।
1: निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
0: विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न वाणिज्य बैंकलाई अनुमति। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने। हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि 33 लाख निकासा।
2: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ।
0: एसई ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण। मौज्दात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण, उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर।
3: भक्तपुर भने अलिक घट्दो क्रममै छ भने काभ्रेको, पनौती, बनेपा, भुरीखेल लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
0: र श्रीलंकाको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो। छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढाएको छ, तर स्थायी बसोबासको टुङ्गो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
2: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका ऋण र उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा पर्याप्त विदेशी मुद्रा संचित कायम राख्ने आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बताउनुभयो।
3: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एसियामा बढ़ेको भू राजनैतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
2: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने, निजी क्षेत्रको मनोबल बढाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला, यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रुपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
4: कपडा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ हेटौँडा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढिसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
2: सरकारले मौजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी मौजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
5: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ, यति बेला पासपोर्ट विभाग र त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौँ। त्यो नेपालको इतिहासको सबभन्दा ठुलो डिजिटल ट्रान्जिसन भइराखेको छ। 1 करोडभन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यो त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिपुसमा पासपोर्ट विभागमा 2 दिन र नियोग जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
2: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई र आएको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले सिआइएनलाई जानकारी दिनुभयो।
6: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सोध्दै गर्नु होला, यहीँ बस्नु होला, खानाको चाहिँ अब जवाब गर्नुहोस् है, पैसा पाइसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिबाट निर्देशन पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटोभन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ, 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
2: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवल परासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सिआइएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
7: 11 जिल्लामध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भइहाल्यो, पाँचौमा महोत्तरी, त्यसपछि 12 थट्यो भइहाल्यो अनि चितवन, त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि, काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ, र भक्तपुरमा नै अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, भिरिखेल लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको निगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागू औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना निगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका तीनै खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले चारै खेलमा गोल गर्दै 7 गोलसहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाडी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो।
1: सन्तोषी रावल। आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
8: वित्त नीति अर्थात् बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अपनाउन खोजिया देखिया छ
1: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान।
10: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत नगर प्रहरी जवान मोबाइल नम्बर 9822589283।
2: यो कृष्ण सार एफएम 94 मेगाहर्ज कृष्ण सार जत्तिकै

0: 438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
1: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात् बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई चाहिँ स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढङ्गले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढङ्गले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढङ्गले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात् ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि
2: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ, यसले फेरि समग्रमा यता नेपालका व्यवसायी भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
1: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन, कार्यविधि आउँदाखेरि धेरै खुकुलो सहज ढङ्गले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पुरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा?
3: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
0: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला? विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
2: कृषिमा आत्मनिर्भर बन्न के गर्ने, कुन मौसममा कस्तो बाली लगाउने, बाली अनुसारको जलमल कसरी गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ, कुन मौसममा कस्तो बाली लगाउन सकिन्छ, किसानले बाली अनुसारको मलजल कसरी गर्ने, यसबाट के फाइदा हुन्छ, यस विषयमा कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग कुराकानी गरेका छौँ।
7: अर्को प्रशान्त न्यौपानेजीको कमेन्ट छ, कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ। यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ, यसमा छोटोमा भन्नुपर्दा।
3: हजुर, पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो। पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो। अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ। मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिएँ, धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ। हाम्रो डिमान्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ। अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ। अब रह्यो कि अब धानमै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ।
7: धान खेती विस्तार गर्न पर्यो, उत्पादन बढाउन पर्यो,
3: दुईटा तिनटा कुरा छ। हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले,
7: जग्गा बढाउन सकिँदैन।
3: पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घट्या छ, 0.36% जति घटेको रहेछ, तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले, नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु भने 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको।
7: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
3: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौँ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्टमै भन्दाखेरि चाहिँ पहिले भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन पर प्रति हेक्टर जति छ। भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यौँ भने, जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरौँ भने धेरै जसो गाली पनि खाइन्छ, अब मलको समस्या छ। तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के हुन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
7: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको,
3: हजुर,
7: उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो, त्यो कसरी गर्न सक्छन् त किसानले छोटोमा भन्दा?
3: मैले चाहिँ अब
7: सजिलो
3: तरिकाले अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने, अब रह्यो कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ भन्दैछु, कुनै ठाउँमा ठुलो पानी पर्दैछ, कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
7: जस्तो कि
3: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ, जम्मा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
7: कसरी कसरी जम्मा गर्न सकिन्छ त यहाँले सुझाव दिनु पर्दा?
3: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ, तर 1%मा पनि साना साना पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो।
7: एउटा कुनै गरा छ, खेत छ, गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
3: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेडलिङ भन्ने चाहिँ, त्यो भनेको
7: कस्तो ठुल्ठुलो शब्द, गाह्रो शब्द बुझ्न गाह्रो छ।
3: म त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ, त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ। जस्तो कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो, तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो, फ्लावरिङ स्टेज भन्छ, फुल फुल्ने समयमा चाहिँ र त्यो पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाट्टै 50% घट्छ। अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ, जर्मिनेसन भइसक्यो त्यतिखेर छ। त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त? हामी वेट गर्छौँ कि फ्लावरिङ होस्, फुल फुल्ने टाइम समय हो भने त्यो पानी दिउँ, कमसेकम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो क्या,
7: त्यो भनेको ठ्याक्कै चाहिने चाहिने बेला
3: स्टेज, धानको क्रिटिकल स्टेज के हो, गहुँको क्रिटिकल स्टेज के हो, त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील, त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँको
7: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ, हामीले कुर्न सक्छौँ, टाइम छ अहिलेको समयमा चाहिँ।
3: त्यो भएर अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुन सक्छ, यदि गाह्रो होला तर पानी जुन ठाउँमा कासे पानीको भरमा हामी खेती गर्दैछौँ, धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ, पानी कलेक्ट गर्न कोसिस गरौँ क्या। पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जम्मा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
7: अब अहिले कतै कतै थोरै पानी परिरहेछ, कतै धेरै पानी परिरहेछ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा
3: गराको
7: छेउमा पोखरी बनाएर जम्मा गर्न पाइयो भने
3: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ, प्लास्टिकको पोखरीहरू बनायो, त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै जसो टनेल खेती गर्ने किसानहरूले पानी जम्मा गर्यो, त्यसैबाट चाहिँ पानी दिने गर्नुभएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देखि
7: किसान पनि चनाखो हुनुपर्ने बेला चाहिँ भयो।
3: पक्कै पनि नभए त सकिन्न।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
0: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएको छ। अब ऋण लिन बैंकहरूको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने भएको छ। र विश्वकप फुटबलमा आज राति 10:15 अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: Extreme energy drink.
11: Time check. अहिले ठीक 8 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँके
1: हजुर
0: सप्लायर्स कोहलपुर 11 बाँके
1: हजुर नेपाल।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आम्मैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
10: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
10: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
12: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
11: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
12: सम्पर्क 97051148470।
11: सोफा हब नेपालगञ्ज,
12: विश्वासमा नम्बर 1,
11: क्वालिटीमा सबैभन्दा बेस्ट।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
5: हमका बिहा के खातिर सोफा दराज, डाइनिंग जस्ट सामान और ऑफिस के खातिर सामान खरीदे रहा है, कहाँ जाई तो ठीक रही, तनी बताई दियो हमका।
6: सुना जाए आपका, हम बताई थे आप नेपालगंज में यहाँ अपने घर के खातिर, ऑफिस या तो दुकान के खातिर गुणस्तरीय फर्नीचर खरीदे चाह जाते तो अर्बन फर्नीचर एंड फर्निशिंग हब पराली में यहाँ जावा जाए। हुआ पर यहाँ आर्डर के अनुसार बेड, सोफा, डाइनिंग टेबल, ऑफिस टेबल, ड्रेसिंग टेबल, दराज, जस तमामन मेर के फर्नीचर के सामान मिलत है। उके साथन टिकाऊ सामान, आकर्षक डिजाइन और उत्कृष्ट फिनिशिंग के साथन बनावा भी जात है।
5: किफायती मूल और मैत्रीपूर्ण सेवा के साथन आपकी आवश्यकता के हिसाब से फर्नीचर तैयार किया जात है।
6: एक दफे सेवा करे मौका दीन जाए। संपर्क के खातिर सुरखेत रोड, नेपालगंज, बांके। संपर्क नंबर 98-44-88-35-75 और 98-08-25-40-37।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
0: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
6: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरुपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपिल हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बिबिसीका ह्यु स्कोफिल्ड भन्छन्,
7: Technically she can run.
6: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बिबिसीका ह्यु स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ। तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोवानको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया भेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरुषलाई पक्राउ गरिएको र तीमध्ये 1 पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कडा सजायको व्यवस्था गर्ने नयाँ सञ्चार सम्बन्धी कानुन लागू भएको छ। यो नयाँ कानुन चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानुनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य सङ्गठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्युएचओकी प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले सङ्क्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1,500 भन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्। यो बिबिसी नेपाली सेवा हो।
5: साझा पखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25औं मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रुग्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गभर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
8: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलनसहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गभर्नर विश्वनाथ पौडेलले बताए।
9: यस उद्देश्य प्राप्ति गर्न बैङ्क तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
8: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गभर्नर पौडेल,
9: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड दिएको छ।
8: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण आप्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बिबिसी, काठमाडौँ।
5: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौँ।
10: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बिचमा चाहिँ ठ्याक्कै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। खालि यसले चाहिँ के भनिरहेको छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ, कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ, त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएछ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
11: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनु भयो?
10: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
11: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
10: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदैन, नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
11: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो, त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
10: योभन्दा ब्याज दर घट्ने चाहिँ अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएरै सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
11: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनु भयो?
10: हजुर, हो रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि चाहिँ सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
11: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
10: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने, धेरै चाहिँ मने सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनेटरीले गरिदिनु पर्यो। मोनेटरी पोलिसीसँग चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले, क्या व्यवसायीले, व्यापारीले, उद्योगपतिले, ब्याङ्करले, त्यो हुँदाखेरि चाहिँ मोनेटरी पोलिसीले चाहिँ मोनेटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्थायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ, मोनेटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ प्योरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला, र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई, ब्याङ्कर्सलाई, व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मौद्रिक नीति लिएर।
12: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
13: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट्ट मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
14: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा अकुपेन्सी भयो भने अहिले 50% हारिमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको।
13: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पन्जाब विजय कुमार।
15: हम पंजाब से यूट्यूबमा
16: देखेर भारतको पन्जाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
13: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
17: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरेँ अनि राम्रो लागेर घुम्न आएँ।
13: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
18: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानुहुन्न, प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भिजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इन्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
13: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
11: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा। बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसीलाई बताए। उनले भने,
19: यसको चाहिँ हाम्रो 3 मुद्दा चल्दै थियो अदालतमा, यो मुद्दामा चाहिँ लिखित कृत्य, राज्य विरुद्ध कसुर, ठगी र सङ्गठित अपराध अथवा मतियारतर्फ कसुरमा सफाइ पाउने भनेपछि यसमा सफाइ पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टङ्क कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशी बुढा थोकीले सफाइ पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसुरधर भएको अवस्था छ। यही 2083 असारको 29 गते अर्को पेशी चढ्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहसको फैसला हुन्छ।
11: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
5: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइड को समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
6: ए तिमी यति चिन्तित किन के भयो फेरि
5: के भने नि डाक्टरले मलाई हार्मोन को समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
6: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
5: कस्तो खबर
6: अब प्रत्येक दिन सुगर थायराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
5: ए साच्चै
6: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
5: ए त्यो त झन् राम्रो
6: हो नि डाक्टर पूनमाचारी MBBS MD KU IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
5: वा अब त मलाई धेरै ढुक्क लाग्यो
6: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
5: यो त पुरा प्याकेज जस्तै भयो नि
6: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
5: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
6: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ,
0: डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै

0: 27 गते शनिबार शुभश्री आईवीएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगंजको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियंका त्रिपाठी आईवीएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगंज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक। समय नाम दर्ता तथा अन्य जानकारीका लागि समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 9861414979।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: 소체 भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148070।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, Extreme Energy Drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली, नेपालगञ्ज 10, बाँके सदर लाइन, टाँगा स्ट्यान्ड नजिक। समय, नाम दर्ता तथा अन्य जानकारीका लागि समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 98 61 14 16 99।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।